0: होला नि
1: कहाँ हुनु। अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल जेठ महिनाको 21 गते बिहिबार, ईस्वी सम्वत जुन 4 तारीक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146 रोद्र नामको संवत्सरः। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार अधिक ज्येष्ठ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज अधिक ज्येष्ठ कृष्ण पक्षको चतुर्थी तिथि साँझमा 8:45 त्यसपछि पञ्चमी तिथि लाग्नेछ। नक्षत्रमा उत्तर साढा रातिमा 1:31 त्यसपछि श्रवण नक्षत्र लाग्नेछ। विष्कुम्बाद युगमा शुक्ल 6:49 त्यसपछि वर्म युग लाग्नेछ। करोडमा बब अहोरात्र रहनेछ। आनन्दादी युगमा आज सौम्य योग रहनेछ। सूर्य वृष राशिमा, चन्द्रमा मकर राशिमा रहनेछन्। आजको दिन मान 34:23:47 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रहे। बिहानमा 5:10 रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:45 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 10:18 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 8:05 रहेको छ। आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस र निर्दोष बालबालिकामाथि हुने अत्याचार विरूद्धको दिवस रहेको छ। राशिफलको शुरूमा मेष राशि व्यक्तिहरूको लागि आजको दिनमा नयाँ सम्भावनाहरूको ढोका खुल्नेछ। तपाईँ भित्रको नेतृत्व क्षमता प्रस्फुट हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुने योग पनि रहेको छ। कुनै पनि काम गर्दा हतार नगरी धैर्यता अपनाउन आवश्यक रहेको छ। आमा अथवा परिवारका महिला सदस्यको सहयोगले तपाईँको कुनै जटिल समस्या समाधान हुनेछ, जसले गर्दा मनमा शान्ति मिल्नेछ। स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो रहनेछ। आज नयाँ काम शुरूआत नगरी पुरानै काममा ध्यान दिनुभएमा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि व्यक्तिहरूका लागि आज तपाईँको भौतिक सुख र विलासितामा वृद्धि हुनेछ। आमदानीका नयाँ मार्गहरू फेला पर्नेछन्। व्यापारमा सोचेभन्दा बढी लाभ हुने ग्रहयोग पनि रहेको छ। कुनै महत्वपूर्ण निर्णयमा माता पिताको पुनः समर्थन रहनेछ। आफ्नो साथीको भावनालाई कदर गर्दा सम्बन्ध झनै बलियो हुनेछ। प्रेमी प्रेमिकाका बीचमा आज सुखद यात्राको योग बन्न सक्ने देखिएको छ। स्वास्थ्य राम्रो रहनेछ। समाजमा तपाईँको मान प्रतिष्ठा पनि बढ्ने ग्रहयोग रहेको छ। नयाँ मानिसहरूसँगको सम्पर्कले भविष्यमा राम्रो फाइदा पुग्ने ग्रहगोचर रहेको छ। अब तेस्रो राशि मिथुन राशि हुने व्यक्तिहरूका लागि आज फजुल खर्च बढ्नाले पछि समस्या हुन सक्नेछ। नयाँ व्यवसायमा लगानीका लागि आजको दिन मध्यम रहेको छ। ठूलो रकम लगानी गर्नु अघि विज्ञको सल्लाह लिँदा निकै राम्रो हुनेछ। तपाईँको बोलीको कारण पारिवारिक सम्बन्धमा केही खटपट हुन सक्नेछ। अनिद्राको समस्याले तपाईँको टाउको दुखाइ हुन सक्छ। धेरै सोच्ने र चिन्ता लिने बारीले मानसिक तनाव पनि बढाउन सक्छ। साथीभाइको सहयोगले कुनै कठिन कार्य सजिलै सम्पन्न गर्न सक्नुहुनेछ। आर्थिक मामलामा आज खर्च गर्दा विशेष सावधानी अपनाउनु होला। अब चौथो राशि कर्कट राशि व्यक्तिहरूका लागि आज सरकारी काम अथवा ठेक्का पट्टामा संलग्न व्यक्तिहरूलाई महत्वपूर्ण सफलता मिल्ने देखिन्छ। पारिवारिक जीवनमा आमाको पूर्ण सहयोग प्राप्त हुनेछ। घरको वातावरणलाई सकारात्मक बनाउन तपाईँले विशेष भूमिका खेल्नुपर्ने ग्रहगोचर रहेको छ। आजबाट दाजुभाइ अथवा आफन्तसँगको पुरानो रिसराग मेटिनेछन्। प्रेम सम्बन्धमा गहिरो लगाव र विश्वास बढ्दछ, तर स्वास्थ्यमा केही मौसमी समस्या देखिन सक्छ। रुगाखोकी अथवा छातीमा समस्या आउन सक्छ। आर्थिक लाभका दृष्टिकोणले आजको दिन फलदायी रहनेछ। अब पाँचौ राशि सिंह राशि हुने व्यक्तिहरूका लागि आजको दिन आर्थिक रूपमा निकै उन्नतिशील रहनेछ। व्यापारमा नयाँ रणनीतिको प्रयोग गर्दा आमदानी दोब्बर हुने सम्भावना रहेको छ। पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। बुबा अथवा गुरूको मार्गदर्शनले कुनै पनि संकटबाट सजिलै पार पाउन सकिनेछ। प्रेम जीवनमा आफ्नो अहंकारलाई त्यागेर अघि बढ्नुहोला। धेरै शारीरिक परिश्रम गर्नेहरूले आरामका लागि ध्यान दिनुहोला। तपाईँको कार्यशैलीले सहकर्मी र उच्च अधिकारीहरू प्रभावित हुनेछन्। नयाँ कामको थालनी गर्नका लागि आजको दिन शुभ रहनेछ। अब छैटौं राशि कन्या राशि व्यक्तिहरूका लागि आजको दिन नयाँ व्यावसायिक साझेदारीका लागि निकै उपयुक्त रहेको छ। पारिवारिक सम्बन्धमा सुधार आउने संकेत रहेको छ। विगतका असमझदारीहरू हटेर घरमा शान्तिको वातावरण बन्नेछ। आफ्ना साथीको सानो सहयोगले पनि ठूलो आत्मबल बढाउनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने ग्रहगोचर रहेको छ। योग र प्राकृतिक उपचारले स्वास्थ्यमा राम्रो सुधार ल्याउनेछ। तपाईँको काम गर्ने शैलीको उच्च मूल्याङ्कन हुनेछ। विगतका अधुरा कामहरू आज पूर्ण हुनेछन्, जसले गर्दा मनमा ठूलो राहत महसुस हुनेछ।
2: अब सातौं राशि तुलाराशि तुलाराशिका व्यक्तिहरूका लागि आज कार्यक्षेत्रमा कामको चापले गर्दा केही दबाव महसुस हुनेछ। नसोचेको खर्च गर्दा बचतमा असर पर्न सक्छ। लगानी गर्दा निकै होसियारी अपनाउनु होला। कुनै महत्वपूर्ण निर्णय लिँदा घरमा सल्लाह गर्दा निकै फलदायी हुनेछ। सन्तानको प्रगतिले तपाईँको मान प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यका दृष्टिकोणले पेट सम्बन्धी समस्याले सताउन सक्छ। ध्यान र आरामले मानसिक र शारीरिक थकान मेटाउन मद्दत गर्नेछ। आज धार्मिक यात्रा गर्दा अथवा भोका व्यक्तिलाई खानेकुरा दिँदा तपाईँको मनमा शान्ति छाउनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिले व्यक्तिहरूका लागि आजको दिन निकै प्रभावशाली र रहस्यमय रहनेछ। आर्थिक लाभका दृष्टिकोणले निकै उत्तम रहेको छ। व्यापारमा नयाँ सम्झौता हुन सक्नेछ जसले भविष्यमा तपाईँको आर्थिक स्थितिलाई मजबुत बनाउनेछ। काममा गोपनीयता अपनाउन आवश्यक रहेको छ। आमा अथवा परिवारका ज्येष्ठ सदस्यको आशीर्वादले कठिन काम सजिलै बन्नेछन्। प्रेम सम्बन्धमा गहिराई र समर्पण भाव बन्नेछ। आफ्नो साथी प्रति पूर्ण विश्वास राख्दा सम्बन्धमा स्थिरता आउनेछ। आज सवारी चलाउँदा अथवा हिँडडुल गर्दा सावधानी अपनाउन आवश्यक छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज लामो दूरीको यात्रा हुन सक्नेछ। वैदेशिक अध्ययनका लागि गरिएका प्रयास सफल हुनेछन्। आर्थिक दृष्टिकोणले आजको दिन निकै सबल रहनेछ। लगानीका नयाँ अवसर पनि प्राप्त हुनेछ। बुबा अथवा गुरुको सल्लाहले ठूलो मानसिक बोझ हट्नेछ जसले गर्दा दिनभर तपाईँको मन प्रसन्न रहनेछ। आफ्ना साथीसँग धार्मिक अथवा पर्यटकीय क्षेत्रको भ्रमण गर्दा निकै राम्रो हुनेछ। तर खानपानमा भने विशेष ध्यान दिन आवश्यक रहेको छ। आज ऋण लिने काम नगर्दा नै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज वरिष्ठ अधिकारीहरूबाट सहयोग र सहानुभूति मिल्नेछ जसले गर्दा काममा नयाँ जोस र जागर थपिनेछ। आर्थिक रूपमा दिन मध्यम रहनेछ। पारिवारिक जीवनमा केही दायित्वहरू थपिन सक्नेछ भने जीवनसाथीसँगको सम्बन्धमा केही गम्भीरता आउन सक्छ। लामो समयदेखिको प्रेम सम्बन्ध विवाहमा परिणत हुन सक्नेछ। आजको दिन कर्म प्रदान रहनेछ भने तपाईँको लगनशीलताले आर्थिक क्षेत्रमा नयाँ उदाहरण पेश गर्नेछ। स्वास्थ्यको सम्बन्धमा शरीर भारी हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आज समाज सेवा अथवा सामूहिक कार्यमा लागेमा सफलता मिल्नेछ। प्राविधिक क्षेत्रमा लगानी गर्नेहरूलाई आजको दिन राम्रो प्रतिफल मिल्नेछ। नयाँ व्यावसायिक योजनाले मूर्त रूप पाउने सम्भावना रहेको छ। तर लगानीका विषयमा परिवारमा केही

0: शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप बढे पनि प्रशस्त धनार्जन हुने ग्रहयोग रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ, तर आज सकेसम्म टाढाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा
1: राशिफल बारे जानकारी सँगै अब लागू आजको साइत विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य वृष राशिमा, चन्द्रमा मकर राशिमा रहनेछन्। त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बिहिबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको सुभावीलाई पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला, सखर, गुँद अथवा दही खाएर आजको सुभावीलाई पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। अर्को धार्मिक उपायमा घर नजिक रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पार्टी परिक्रमा गरी आजको शुभविधा पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत गुलाठा शुभ लाभ दि बेला बिहानमा 5:10 छ 6:53 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 6:53 8:35 रोग बेला रहनेछ। बिहानमा 8:35 10:18 उद्योग बेला रहनेछ। बिहानमा 10:18 12:00 चर बेला रहनेछ। मध्याहमा 12:00 दिनमा 1:43 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 1:43 3:25 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रो काम, महत्वपूर्ण काम यसरी गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 1:43 3:25 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रो काम, महत्वपूर्ण काम यसरी गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 3:25 5:08 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 5:08 साँझमा 6:50 समय फेरि शुभ बेला रहनेछ। शुभ लाभादी बेलाको रातितर्फ लागौं। साँझमा 6:50 8:08 रोग बेला रहनेछ। साँझमा 8:08 9:25 उद्योग बेला रहनेछ। राति 9:25 10:43 चर बेला रहनेछ। राति 10:43 12:00 लाभ बेला रहनेछ। राति 12:00 1:18 अमृत बेला रहनेछ। राति 1:18 2:35 काल बेला रहनेछ। राति 2:35 3:52 शुभ बेला रहनेछ भने राति 3:52 भोलि बिहानमा 5:10 समय फेरि रोग बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। तब अन्तिममा आजको राहुकाल अर्थ सबैभन्दा खराब समय, दिनमा 1:30 3:00 समय राहुकाल अर्थ सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको छलनी केही पनि नगर्नुहोला।
2: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
3: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
4: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
3: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
4: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
3: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
5: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
6: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
8: बाफ्रे, अब चाहिँ के हुने हो?
9: खोइ खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन। यसो त जसले नि लेखिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास

0: सूचना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सफलता स्टूडियो टाइम।

0: नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुभकामना व्यक्त। पर्वत र झापामा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु। बाटुल चौरी स्थित मातृ शिशु मितेरी प्रादेशिक अस्पताल परिसरमा चमाना क्रियालाई 10,000 रूपियाँ जरिमाना। फिर्के खोला स्थित संरचना हटाउन लिटिल स्टेप सहमत। सर्वोच्चमा दर मुद्दा फिर्ता लिने। पोखरामा रगत अभाव, आकस्मिक रक्तदान गर्न आह्वान। राष्ट्रपा सभापति रवि रामी छानेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता। नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात गर्नुपर्नेमा जोड़। संचार क्षेत्रमा व्यापक सुधारको घोषणा। तीनै तहका सरकारबीच एकीकृत काम गर्ने सहमति। भारतबाट ल्याउन पाउने सामानको सीमा बढ़्यो। अब 500 सम्मका ल्याउन पाइने। बिटुमिन आयातमा अधिकतम भन्सार छूट। बहुमूल्य धातु तथा गहनामा 15% भन्सार। र अन्नपूर्ण म्याराथनमा जुम्लाका दल बहादुर र मञ्जुलाई उपाधि। पर्वतको कुष्पा नगरपालिका 2 अर्मादीमा ट्रक र मोटरसाइकल आपसमा ठोकिँदा 2 जनाको ज्यान गएको छ। पोखरा बागलुङ सड़क खण्डमा बुधबार दिउँसो 4 बजेतिर यो दुर्घटना भएको हो। पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको GK2929 नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको DH2P3805 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका हुन्। दुर्घटनामा जलचरा गाउँपालिका 9 बनौका 40 वर्षीय हीरा गर्बुजा र जलचरा 7 लस्तीका 41 वर्षीय सूर्जन घण्डारीको मृत्यु भएको छ। मोटरसाइकल चालक गर्बुजा र पछाडि सवार भण्डारी दुवै गम्भीर घाइते भएका छन्। उनीहरूलाई तत्काल उपचारका लागि कुष्मा स्थित प्रदेश अस्पताल लगिएको थियो। उपचारका क्रममा गर्बुजालाई साँझ 4:44 बजे र भण्डारीलाई 5 बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुवैको शव अहिले अस्पतालमै राखिएको छ। प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेमा तनहुँको भीमहाट नगरपालिका 2 का 35 वर्षीय मनोज थापा रहेका छन्। उनलाई ट्रक सहित जिल्ला प्रहरी कार्यालय पर्वतमा ल्याइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। उता झापाको मेचीनगर 7 स्थित शक्ति घट्टा चिया बगान क्षेत्रमा स्कूल बस र मोटरसाइकल एक आपसमा ठोकिँदा 2 जनाको ज्यान गएको छ। बुधबार अपरान्ह भएको यो दुर्घटनामा मेचीनगर 7 का 21 वर्षीय अजय राजवंशी र भारतको गलगलिया निवासी 32 वर्षीय अजय माझीको मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले घटनाको पुष्टि गर्दै मृतकका बारेमा जानकारी दिए। दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक राजवंशी र त्यसमा सवार माझीलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल पुर्याइएको थियो। अस्पताल पुग्न साथ चिकित्सकले उनीहरू दुवैलाई मृत घोषणा गरे। अहिले मृतकहरूको शव अस्पतालमै राखिएको छ। प्रहरीले घटनाको बारेमा आवश्यक सोधपूछ र अनुसन्धान अघि बढ़ाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज बिहिबार शुभकामना सन्देश जारी गर्दै दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख शान्ति समृद्धि र सामाजिक सद्भावका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले भन्नुभएको छ, यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्धन गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिबद्ध बन्न प्रेरणा प्रदान गरेको छ। विक्रम सम्वत 2063 जेठ 21 गते नेपाल सरकारले मुलुकलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनका स्मरणमा प्रत्येक वर्ष जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउँदै आएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक तथा सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सम्पर्क गरिएको उल्लेख गरिएको छ। जातीय विभेद तथा छुवाछुत जस्ता अमानवीय व्यवहारको अन्त्य केवल कानूनी व्यवस्थाबाट मात्र सम्भव नहुने उल्लेख गर्दै राष्ट्रपति पौडेलले त्यसका लागि समाजका सबै तह वर्गमा चेतना, सहिष्णुता र पारस्परिक सामनाको भावना विकास हुनु अपरिहार्य भएको बताउनु भएको छ। दिवसले विविधता भएका एकतालाई सुदृढ गर्दै समतामूलक सभ्य र समावेशी समाज निर्माणमा सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता पूर्ण स्मरण गराउनु भएको छ। जाति विभेद सामाजिक नैतिकता मानवीय गरिमा विरूद्धको अपराध हो। सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात जाति र समुदायबीच आपसी सद्भाव मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समता सहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन जातीय छुवाछुत तथा विभेदको विरूद्ध दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई समर्थन सार्थक बनाउन सम्पूर्ण व्यक्ति परिवार समाज तीनै तहका सरकारी निकाय राजनीतिक दल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था नागरिक समाज र संचारकर्मीलाई अझ बढ़ी संवेदनशील हुन आह्वान गर्दै भएको छ सन्देशमा उल्लेख गरिएको छ। पोखरा पर्यटनको राजधानी पोखरा संघीय राजधानी काठमाडौँ जाने पृथ्वी राजमार्गमा दुर्घटना बढ़न थालेपछि सेफ्टी अडिट सुरक्षा परीक्षण शुरू गरिएको छ। मुगलिङ पोखरा सड़क आयोजनाका प्रमुख कृष्णबहादुर कुमारका अनुसार स्तरोन्नतिको अन्तिम चरणमा रहेको सड़क खण्डमा बढ़दो सवारी चाप र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा परीक्षण थालिएको हो। उहाँले अडिटका क्रममा सड़कको मोड़ चोक पुल साइनबोर्ड डिभाइडर सड़क बत्ती पैदल यात्रीको आवागमन तथा दुर्घटना सम्भावित क्षेत्रको अध्ययन गरिने जानकारी दिनुभयो। सड़क विस्तार तथा स्तरोन्नति अन्तिम चरणमा पुगेको छ। सड़क प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर सेफ्टी अडिट शुरू गरेका छौं। आयोजना प्रमुख कुमारले भन्नुभयो, सरकारको सय बुधे कार्ययोजनामा समेत मुगलिन पोखरा सड़कमा सेफ्टी अडिट गरी त्यसको प्रतिवेदनका आधारमा अन्य सड़कमा पनि सुरक्षा मापदण्ड लागू गर्ने उल्लेख छ। आयोजनाका अनुसार अडिट प्रतिवेदनपछि आवश्यक स्थानमा थप सुरक्षा व्यवस्था ट्राफिक संकेत चिन्ह रेलिङ अति नियन्त्रणका उपाय तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। मुगलिन पोखरा सड़क देशकै व्यस्त राजमार्ग मध्ये एक हो। सड़क विस्तारका क्रममा कतिपय स्थानमा निर्माण सामग्री धूलो र अस्थायी संरचनाका कारण यात्री तथा चालकले शास्ति भोग्दै आएका छन्। वर्षायाममा नजिकै जाँदा पहिरो र दुर्घटनाको जोखिम पर्ने भएकाले पनि सुरक्षा परीक्षणलाई प्राथमिकता दिएको आयोजनाले जनाएको छ। मुगलिन पोखरा सड़क स्तरोन्नति आयोजना अन्तर्गत पश्चिम खण्डमा पाँच वर्ष अघि शुरू भएको सड़क विस्तार तथा स्तरोन्नति कार्य पटक पटकमा थपिँदा पनि अझै सम्पन्न हुन सकेको छैन। तलौको जामुनेदेखि पोखराको सेती पुलसम्मको 38.71 किलोमिटर सड़क खण्ड पश्चिम खण्ड अन्तर्गत पर्दछ। आयोजनाको म्याद पुसको तेस्रो पटक थप गरी आगामी असार 15 गतेसम्म पुर्याएको छ। हालसम्म आयोजनाको भौतिक प्रगति 78% पुगेको छ। फिर्के खोलाको खोलाघरमा निर्माण गरिएको विद्यालय भवन हटाउन नहटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दा लिटिल स्टेप स्कूलले फिर्ता लिने भएको छ। विद्यालय प्रशासन र पोखरा महानगरपालिका बीच भएको छलफलपछि विद्यालयले मुद्दा फिर्ता लिनुका साथै खोलाघरभित्र रहेका मुख्य भवनसहित सबै संरचना पूर्ण रूपमा हटाउने सहमति जनाएको पोखरा मेयर धनराज आचार्यले बताउनुभयो। पोखरा महानगरपालिका र विद्यालय प्रशासन बीच भएको सहमति अनुसार फिर्के खोलाको खोलाघरभित्र निर्माण गरिएको संरचनाहरू हटाइनेछन्। यससँगै विद्यालयले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा पनि फिर्ता लिने निर्णय गरेको छ। छलफलपछि भएको सहमतिमा विद्यालय सञ्चालनका लागि आवश्यक नयाँ भवन निर्माण प्रक्रियामा पोखरा महानगरपालिकाले सहजीकरण गर्ने उल्लेख गरिएको छ। नयाँ भवन निर्माणका क्रममा आवश्यक नक्सा पास लगायतका कानूनी तथा प्रशासनिक कामलाई प्राथमिकतामा राखेर महानगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने सहमति भएको छ। विद्यालयले खोलाघर क्षेत्र खाली गर्ने र नयाँ स्थान तथा संरचना मार्फत शैक्षिक गतिविधि सञ्चालनलाई निरन्तरता दिने तयारी गरेको जनाएको छ। त्यसका लागि आवश्यक प्रक्रिया छिटो अघि बढ़ाउन दुवै तह सहमत भएको मेयर आचार्यको भनाइरहेको छ। सहमतिपछि फिर्के खोला संरक्षण अभियानलाई थप प्रभावकारी रूपमा अघि बढ़ाउन सहज हुने विश्वास लिएको छ। खोला घर अतिक्रमण हटाउने अभियानलाई सहयोग पुग्नका साथै कानूनी शासनको कार्यान्वयन पनि सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ। समितिले वातावरणीय संरक्षण सार्वजनिक सम्पदाको संरक्षण र शैक्षिक संस्थाको दिगो व्यवस्थापन बीच सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि व्यक्त गरिएको छ। फिर्के खोला संरक्षणसँग सम्बन्धित विवाद संवाद मार्फत टुङ्गोमा पुग्न स्थानीय तह स्वास्थ्य संस्था शैक्षिक संस्था र सरकारवाला बीच सहकार्यको अवधारणका रूपमा समेत ल्याइएको छ। पोखरा महानगरपालिका पोखरा बस पार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुमासी परिवारको स्थानान्तरणका लागि जग्गाको खोजी गरिएको छ। जेठ 12 गते गठित जग्गा व्यवस्थापन समितिले महानगरभित्रका विभिन्न वडामा पुगेर सम्भावित जग्गाको स्थलगत अध्ययन गरिरहेको समितिका संयोजक वडा नम्बर 17 वडाध्यक्ष राधिका साई योगीले बताउनुभयो। महानगरपालिकाले वडाध्यक्ष योगीको समक्षमा 7 सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरेको छ। समितिको सदस्यमा वडा नम्बर 9 अध्यक्ष दिपेन्द्र मरासिनी, वडा नम्बर 19 अध्यक्ष तोरण बानिया, वडा नम्बर 14 अध्यक्ष बोध राज कार्की, वडा नम्बर 25 कार्यभाग अध्यक्ष धाना पोखरेल महानगरको नापी शाखाका प्रमुख श्री रितिया कुआर्की र प्रशासन महाशाखाका प्रशासकीय अधिकृत टीकाराम बजगाइरहेका छन्। 10 कार्यदिनभित्र जग्गाको अध्ययन तथा स्थलगत खोज गरी महानगरमा प्रतिवेदन पेश गर्ने गरी समितिलाई जिम्मेवारी तोकिएको महानगरपालिकाले जनाएको छ। महानगरले बस पार्क क्षेत्रको अतिक्रमित छक्का खाली गराई आधुनिक सुविधा सम्पन्न बस पार्क बनाउने योजना अघि सारेको छ। बस पार्कको जग्गामा 572 सकुमवासी तथा भूमिहीन परिवार बसोबास गर्दै आएका छन्। महानगरपालिकाले बस पार्कको जग्गामा रहेका सुकुम्बासी तथा भूमिहीन परिवारको लागत छानबिन तथा सत्य तथ्य पहिचानको कामलाई पनि अगाडि बढ़ाएको छ। वास्तविक सुकुम्बासीलाई अन्यत्र रूपान्तरण गरी बस पार्कको अतिक्रमित जग्गा खाली गराउने तयारीमा महानगरपालिका लागि परेका छन्। महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले बस पार्क क्षेत्रभित्र रहेका पसल कबल लगायतका सबै संरचना हटाउन सार्वजनिक रूपमा सूचना जारी गरिसकेको छ। यही जेठ 10 गते पोखरा उपत्यका नगर विकास समितिले सूचना जारी गरी 15 दिनभित्र त्यस्ता संरचना खाली गर्न निवेदन दिएको थियो। समितिले पोखरा घरदेखि सेतीपुलसम्म पृथ्वी राजमार्गदेखि दक्षिण विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदीमा क्षेत्रमा निर्माण गरिएका पसल कबल लगायत संरचना हटाई पोखरा बस पार्क निर्माणको प्रक्रियामा सघाउन सचेत गरिएको छ। तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपर गरिने जनाइएको छ। पोखरा महानगरपालिका 16 बाटोले चौरस्थित मातृ शिशु मितेरी प्रादेशिक अस्पताल कास्की परिसरमा संचालित चमेना गृहलाई जिल्ला प्रशासन कार्यालय कास्कीले 10,000 रूपियाँ जरिमाना गरेको छ। उपभोक्ताबाट प्राप्त गुनासोको आधारमा जेठ 16 गते सहायक प्रमुख जिल्ला अधिकारीको समक्षमा खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय जिल्ला प्रहरी कार्यालय संचारकर्मी तथा राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका प्रतिनिधिहरू सहितको संयुक्त अनुगमन टोलीले चमेना गृहमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा चमेना गृहमा पर्याप्त सरसफाई नभएको खरिद बिक्री सम्बन्धी बिल तथा बीजक उपलब्ध गराउन नसकेको व्यवसाय नवीकरण नगरिएको तथा मूल्य अभिवृद्धि कर भ्याट समेत नतिरेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। उक्त अनियमितताका आधारमा चमेना गृहलाई 10,000 रूपियाँ जरिमाना गरिएको र सो रकम जेठ 20 गते नेपाल सरकारको राजस्व खातामा दाखिला गरिएको प्रशासनले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ। यसैबीच अनुगमन टोलीले चमेना गृहलाई अस्पताल प्रशासनसँग भएको सम्झौता अनुसार मूल्य सूची स्पष्ट रूपमा राख्न व्यवसायीसँग सम्बन्धित कामकाजहरू अध्यावधि गरी सुरक्षित राख्न नियमित सरसफाई गर्न म्याद गुज्रिएका सामग्री छुट्याएर सुरक्षित रूपमा नष्ट गर्न खाद्य तथा अखाद्य वस्तु अलग अलग राख्न र तथा खरिद बिक्रीमा बिल तथा बीजक पसलमै राखी अनुगमनका क्रममा उपलब्ध गराउन निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले उपभोक्ताको स्वास्थ्य र अधिकारसँग प्रत्यक्ष सरोकार राख्न खाद्य व्यवसायमा नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ। पार्किङ प्रायोजनका लागि अनुमति लिएर व्यापारमा प्रयोग भइरहेको अण्डरग्राउण्ड खाली गर्न सशुल्क पार्किङ व्यवस्थापन गर्न असफल भएपछि पोखरा महानगरपालिकाले फेरि सड़कमा पार्किङको ठेक्का लगाउने भएको छ। 2079 माघदेखि सड़कलाई नै पार्किङ स्थलका रूपमा निजी कम्पनीलाई दिएको ठक्का तोडेर वैकल्पिक व्यवस्थापन खोजेरको महानगर फेरि पुरानै अवस्थामा फेरिने लागेको हो। धनाल आचार्य पोखरा महानगरपालिकाको नेतृत्वमा आउनु अगाडिसम्म सड़कलाई पार्किङ स्थल बनाउन ठेक्का लगाउने गरी थियो, तर सड़कलाई पार्किङ ठेक्का लगाएक र शुल्क उठाउनु गलत भएको भन्दै नागरिक स्तरबाटै विरोध भएको थियो। शहरमा ठाउँ ठाउँमा व्यवस्थित पार्किङ स्थल बनाएर ठेक्का लगाउनु र वा व्यवस्थापन गर्ने दायित्व भुलेर सड़कमा पार्किङ गर्न दिएर शुल्क तिर्नु गलत भएको छ भन्दै चौतर्फी आलोचना भएपछि महानगर पछि हटेको थियो। अब फेरि सड़कमा पार्किङको ठेक्का दिने निष्कर्षमा महानगर पुगेको मेयर आचार्यले बताउनुभयो। राजमार्ग बाहेकका प्रमुख शहरका सड़कमालाई पार्किङ व्यवस्थापनका लागि ठेक्का लगाउने गरी छुट्टै सूचना प्रकाशन गर्ने तयारी भएको मेयर आचार्यले जानकारी दिनुभएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपाड़ी लोकमार्गको वैकल्पिक सड़क स्थल गरिएको छ। बागलुङको निसीखोला गाउँपालिका 4 झिम्पा खोलादेखि वडा नम्बर 5 धारसम्मको सड़क स्थलोन्नति गरिएको हो। विक्रमसम्म 2073 ट्र्याक खोलेको उक्त सड़क चालू आर्थिक वर्षमा संघीय सरकार र निसीखोला गाउँपालिकाको 1-1 करोड़ गरी कुल 2 करोड़ लागतमा स्थलोन्नति गरिएको गाउँपालिकाले जनाएको छ। पोखरामा रगत अभाव भएको छ। नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गत प्रादेशिक रक्त संचार सेवा पोखराले एबी पोजिटिभ समूहका रगत मौजदात कम हुँदै गएकाले माग धान्न नसक्ने अवस्था आउन थालेको बताएको छ। रक्त संचार सेवा प्रमुख अर्जुन गेवालीले जेठ 19 गतेदेखि 23 गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रम तय नभएकाले यसबीचमा रगत अभाव हुन सक्ने अवस्था आएकाले आकस्मिक रक्तदानका लागि सबै बेलामा आह्वान गरेको छ। रक्त अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न संघ संस्था क्लब आमा समूह सहकारी तथा सामाजिक समूहहरूलाई आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेका हौं। सानो प्रयासले कसैको जीवन बचाउन सक्छ भन्ने भावना राखेर रक्तदान गरिदिनुहोला। उक्त रगतको माग बढ़ी हुने भएकाले नियमित यस्तो कार्यक्रम हुनुपर्दछ। उहाँले भन्नुभयो पोखरा प्रदेश राजधानी समेत भएकाले यहाँ अन्य जिल्लाबाट समेत बिरामीहरू रिफर भएर आउने गरेकोमा पोखरामा रगतको माग उच्च हुने गरेको छ। प्रादेशिक रक्त संचार सेवाका अनुसार पोखरामा दैनिक 70 देखि 80 युनिट रगत आवश्यक पर्ने गरेको छ। नेपाल संयुक्त राष्ट्र संघीय महासभाको 81 औं महाधिवेशन अन्तर्गत प्रथम समितिको अध्यक्षमा निर्वाचित भएको छ। यसलाई नेपालको कूटनीतिक क्षेत्रको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। बहुपक्षीयता, अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निशस्त्रीकरणका पक्षमा 7 दशकभन्दा लामो समयदेखि नेपालले व्यक्त गर्दै आएको प्रतिबद्धताको अन्तर्राष्ट्रिय मान्यताका रूपमा यस उपलब्धिलाई लिएको छ। प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले राष्ट्रिय सदस्य राष्ट्रहरूले नेपालप्रति देखाएको विश्वास र समर्थनका लागि आभार व्यक्त गर्नुभएको छ। न्यूयोर्क स्थित नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले उक्त जिम्मेवारी निष्पक्षता, पारदर्शिता र समावेशिताका आधारमा प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल युवा उद्यमी मंचको पोखरा च्याप्टरको अध्यक्षमा युवा व्यवसाय इन्जिनियर सरोज कायस्थ निर्वाचित भएका छन्। शनिबार सम्पन्न मंचको 81 औं साधारण सभा तथा 13 औं अधिवेशनले कायस्थको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो। मंचको नयाँ कार्य समितिको प्रेसिडेन्ट इलेक्टमा विवेक श्रेष्ठ, प्रेसिडेन्ट नोमिनीमा हर्षल विजुक्षे, प्रोग्राम चेयरमा सुरज श्रेष्ठ र फाइनेन्स चेयरमा नुरज बाटाजु निर्वाचित भएका छन्। त्यस्तै कार्य समिति सदस्यहरूमा मनिष श्रेष्ठ, प्रतीक राज पहारी, सौरभ थापा, सृजना श्रेष्ठ, लक्षण राज श्रेष्ठ र अस्मित भारी चयन भएका छन्। मंचको निवर्तमान अध्यक्षमा भने समेत राज भण्डारी रहेका छन्। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचादी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121750, 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो,
16: हजुर सन्चै, कस्तो छ हजुरलाई?
17: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
15: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
17: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
15: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ,
18: कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
19: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
18: वर्षौंदेखि देश विदेशका 5-स्तारीय होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
19: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
18: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बीचमा।
19: फोन नम्बर 61587915।
1: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि रामिछानेले नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि सभापति लामिछानेले भारत सरकारसँग मिलेर काम गर्न राष्ट्रसभा उत्सुक रहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका विषयमा सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ। प्रधानमन्त्री मोदीज्यूसँगको एक घण्टा लामो सम्वाद अत्यन्त खुशीको क्षण रह्यो। नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात गर्नुपर्छ भन्ने उहाँको दृष्टिकोणमा मेरो पुनः एकबद्धता छ। सभापति लामिछानेले दुई देशबीचको साझा सभ्यतामा केन्द्रित भएर आपसी विश्वास र प्रगतिको चगमा नयाँ साझेदारी निर्माण गर्न सकिने पनि उल्लेख गर्नुभएको छ। यसअघि मोदीले छिमेकी पहिला नीति अन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार भएको बताउनु भएको छ। अध्ययन विदा दुरूपयोग गरी सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका 41 प्राध्यापकबाट 10 करोड़ रूपियाँ भन्दा बढ़ी रकम असुल गरिएको छ। विदामा गएर लामो समय बेपत्ता भएका प्राध्यापकहरूले दमादम रकम फिर्ता गर्न थालेका हुन्। विश्वविद्यालयका अनुसार हालसम्म 10,46,56,404 रूपियाँ पेन्सन कोषमा दाखिला भएको छ। अध्ययन विदाको दुरूपयोग बारे सरकारले चासो लिएपछि लामो समयदेखि सम्पर्कविहीन प्राध्यापकहरू रकम बुझाउन राजी भएका हुन्। विदामा रहेका 9,191 प्राध्यापक मध्ये 41 जनाले रकम फिर्ता गरेको छानबिन समितिका संयोजक डाक्टर जीवन काफ्रेले जानकारी दिनुभयो। काफ्रेका अनुसार अन्य 62 जनाले पनि रकम फिर्ताका लागि समिति समक्ष निवेदन दिएका छन्। यी मध्ये 54 जनालाई समितिले रकम बुझाउन पत्र काटिसकेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सक्रियतापछि विश्वविद्यालयले यो प्रक्रियालाई तीव्र बनाएको हो। मन्त्रालयले कबुलियतनामा अनुसार चाँडो रकम फिर्ता गराउन विश्वविद्यालयलाई निर्देशन दिएको थियो। विदामा गएर सेवामा नफर्किने प्राध्यापकहरूबाट रकम फिर्ता गर्ने क्रम जारी रहेको र अझै नबुझाउनेलाई अविलम्ब सम्पर्कमा आउन काफ्रेले आह्वान गरेको छन्। विश्वविद्यालयका प्राध्यापकहरू सेवामा नफर्किँदा 2 अर्ब रूपियाँ भन्दा बढ़ी नोक्सानी भएको छ। विश्वविद्यालयको नियमन अनुसार शिक्षक र कर्मचारीले अधिकतम 5 वर्षसम्म अध्ययन विदा पाउने व्यवस्था छ। विश्वविद्यालयका निमित्त उपकुलपति डाक्टर सुशील बहादुर वज्राचार्यले बिगो रकम चाँडो फिर्ता गरेर प्रक्रिया सहज बनाइदिन आग्रह गर्नुभयो। उहाँले कानून अनुसार सबै प्रक्रिया पूरा गरेर पटक पटक सूचना निकालिएको बताउनुभयो। निर्धारित समयमा सम्पर्कमा नआए कानून अनुसार कड़ा कार्यवाही हुने उहाँको चेतावनी छ। मन्त्रालयको पहलपछि त्रिवीले विशेष समिति बनाएर विदा दुरूपयोग गर्नेहरूको खोजी गरिरहेको छ। यसअघि समाचारहरू प्रकाशित भएपछि विश्वविद्यालयले काफ्रेको समस्थमा 3 सदस्यीय छानबिन समिति बनाएको थियो। समितिमा कृष्ण हरि आचार्य र दीपक तिवारी सदस्य छन्। समितिको खोजबिनका क्रममा करिब 398 प्राध्यापकले अध्ययन विदा दुरूपयोग गरेको तथ्य फेला परेको थियो। अध्ययन विदामा विदेश गएर नफर्किनेको संख्या बढ़दा विश्वविद्यालयले आर्थिक क्षतिका साथै शैक्षिक र नैतिक नोक्सानी बेहोर्नु परेको काफ्रेले बताउनुभयो। त्रिवी कार्यकारी परिषदले 2081 पुस 25 गते सो समिति गठन गरेको थियो। संचार क्षेत्रका संरचनागत समस्या सुल्झ्याउन 3 तहका सरकारबीच महत्वपूर्ण समझदारी भएको छ। संघीय प्रदेश र स्थानीय सरकारबीच समन्वय र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्य बुधबार यो बैठक बसेको थियो। सूचना तथा संचार क्षेत्र सम्बन्धी विषयगत समितिले पुरानो कानून फेर्ने र डिजिटल प्रणाली विकास गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ। विक्रम सन् 2017 समन्वय तथा अन्तर सम्बन्ध ऐनको तफा 22 अनुसार गठित यो समितिले संचार क्षेत्रलाई नयाँ संरचनामा लैजाने बाटो खोलेको छ। बैठकले समितिको कार्यविधि 2083 स्वीकृत गर्दै निर्णय कार्यान्वयनको नियमित अनुगमन गर्ने व्यवस्था समेत गरेको छ। बैठकमा संचार मन्त्री डाक्टर विक्रम तिमी सिन्हाले प्रविधि बदलिएकोले विद्यमान कानून ढाँचा फेर्नै पर्ने बताउनुभयो। उहाँले संसदबाट धेरैभन्दा धेरै कानून निर्माण गर्न कामलाई प्राथमिकता दिने जानकारी दिनुभयो। सहज सेवा प्रवाह र विकासका लागि 3 तहका सरकारबीच आपसी समन्वय र खुल्ला छलफल आवश्यक छ। तिमी सिन्हाले भन्नुभयो उहाँले संचार क्षेत्रमा दिएको दोहोरो र तेह्रो संरचनालाई निर्ममतापूर्वक समीक्षा गर्ने बताउनुभयो। विशेष गरी अनुदान वितरण विज्ञापन प्रणाली र संचार माध्यमको प्रभावकारिताबारे पुनरागमन गर्न उहाँले जोड़ दिनुभएको छ। लोक कल्याणकारी विज्ञापन वितरणलाई पारदर्शी बनाउनु पर्ने धारणा मन्त्री तिमी सिन्हाले राख्नुभयो। नागरिकको करबाट उठेको स्रोत सहित तथामा प्रयोग भयो भने कि भएन भन्ने प्रश्नको उत्तर खोजिनुपर्छ उहाँले भन्नुभयो। बैठकमा सहभागीहरूले एउटै कामका लागि छुट्टा छुट्टै संरचना हुँदा सेवा प्रवाह जटिल बनेको गुनासो गर्नुभयो। अधिकार र जिम्मेवारीमा अस्पष्टता रहँदा एक तहले गरेको काम अर्कोले स्वीकार नगर्ने प्रवृत्ति देखिएको विषयमा बैठकमा उठ्यो। मीडिया दर्ता नवीकरण प्रेस पास वितरण अनलाइन व्यवस्थापनका कानूनी बाधालाई प्रमुख समस्याका रूपमा पहिचान गरिएको छ। बैठकले अनलाइन संचार माध्यमको दर्ता र नवीकरणमा देखिएको अनिल हटाउन छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन 2049 संशोधन गर्ने निर्णय गरेको छ। प्रदेश कानून अनुसार दर्ता भएका अनलाइनको नवीकरण समस्या सम्झाउन तत्काल नियमावली संशोधन गरिने भएको छ। रेडियो लाइसेन्स व्यवस्थापनलाई व्यवस्थित गराउने रेडियो ऐन 2014 र नियमावली 2049 अनुसार प्रदेशले समन्वय गर्ने सहमति भयो। यसका लागि सबै प्रदेशबाट सुझाव संकलन गरी कानून संशोधनको प्रक्रिया अघि बढ़ाइनेछ। संचार क्षेत्रको नियमन र अभिलेखीकरणका लागि एकीकृत डिजिटल प्रणाली विकास गर्ने नियम बैठकले गरेको छ। संचार मन्त्रालय प्रदेश स्थानीय तह र प्रेस काउन्सिल नेपाल समन्वय गरी यो प्रणाली बनाइनेछ। यसले मीडियाको दर्ता नवीकरण र निगरानीलाई एउटै संयन्त्रमा बल्याउनेछ। बैठकले हुलाक सेवालाई सरकारी कुरिया कुरियरका रूपमा परिमार्जन गर्ने योजना अघि सारेको छ। अब राहदानी, सवारी, चालक अनुमति पत्र, सिम कार्ड र शैक्षिक प्रमाणपत्र जस्ता सरकारी कामकाज हुलाक मार्फत नागरिकको घर दैलोमा पुर्याइनेछ। हुलाकको जग्गा र सम्पत्ति अतिक्रमण रोक्न स्थानीय तहसँग समन्वय गरिनेछ। नेपाली कांग्रेसको सदस्यताको अध्यावधिक एकै दिनमा 62,000 गरेका छन्। वैशाख 1 गतेबाट शुरू भएको सदस्यताको अध्यावधिक हालसम्म एकै दिनमा अध्यावधिक हुने संख्यामा हिजो सर्वाधिक भएको जानकारी गराइएको छ। सदस्यता अध्यावधिकका लागि जेठ 21 मध्य राजसम्म अवधि छ। कार्यवाहक मुख्य सचिव कृष्ण दुलालका अनुसार जेठ 19 गते एक दिनमा 61,825 जनाले सदस्यता अध्यावधि गरेका छन्। पार्टीले सदस्यता अध्यावधि गर्ने निर्णय लिएपछि पार्टीको अर्को पक्ष असन्तुष्ट बनेको छ। पूर्व सभापति शेरबहादुर देवा र नेता डाक्टर शेखर कोइराला पक्षले अध्यावधिकको विरोध गर्दै आएका छन्। पार्टी संस्थापन पक्षले अध्यावधि गर्नै पर्ने अडान राखेर नेताहरूलाई जिम्मेवारी दिएर प्रदेशगत खटाएको छ। महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले अध्यावधिकको बारेमा नेता कार्यकर्तालाई प्रदेशहरूमा कार्यक्रम गराएर जानकारी गराएको छ। पछिल्लो समय अनलाइनबाट अध्यावधिक गर्ने कार्यलाई सहज बनाइएपछि संख्या उल्लेख बढ़ेको सदस्यता व्यवस्थापन समितिले जानकारी गराएको छ। यसैबीच नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक गर्न अब एकमुष्ट समेत नथप्ने भएको छ। 15 महाधिवेशनका लागि नवीकरण गरेका क्रियाशील सदस्यहरूले अनिवार्य रूपमा डिजिटली अध्यावधिक गर्नुपर्ने प्रावधान रहेको कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले अब एकमुष्ट समय नथप्ने भएको हो। यद्यपि अहिलेसम्म निवर्तमान सभापति शेरबहादुर देवा र नेता डाक्टर शेखर कोइराला समूहले भने 15 महाधिवेशनका लागि भन्दै नवीकरण गराइएका क्रियाशील सदस्यहरूकोले पुनः अध्यावधिक नगर्ने अडान कायमै राखेका छन्। महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा वैशाख 31 गते बसेको बैठकले क्रियाशील सदस्यता वितरण, छूट नवीकरण र अध्यावधिक सम्बन्धी कार्य 2083 जेठ 21 गते भित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको थियो। त्यो समय भोलिसम्म मात्रै छ। अब छूट भएकाको हकमा एकमुष्ट समय नथप्पिने समितिका सदस्य समेत रहेका कांग्रेस सभामन्त्री योगेन्द्र चौधरीले जानकारी दिएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने घोषणा गरेका छन्। राजधानी काठमाडौँमा हिजो आयोजित एक कार्यक्रममा ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्ने गरी अध्यक्ष नबनेको बताएका छन्। पार्टीलाई असफलतामा लगेर मात्र विदा लिने ओलीको बताई छ। पितृशोक, गिरफ्तारी, शल्यक्रिया जस्ता कारणले बीचमा अलमल भए पनि अब नेताहरूलाई संघ भेटवार्ता बाक्लो बनाउने उहाँको बताई छ। पार्टीलाई आन्दोलनलाई देशलाई यस चुनौतीको सामना गर्दै अगाडि बढ़ाउन संकल्प मेरो यथावत छ, ओलीको भनाई छ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता डाक्टर धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको वर्तमान केन्द्रीय कार्य समितिले आफ्नो वैधानिकता गुमाएको दावी गरेका छन्। एक अपील जारी गर्दै डाक्टर राणाले पार्टीको विधान अनुसार थपिएको 6 महिनाको समय सीमा समेत गत जेठ 19 गते समाप्त भइसकेकाले पार्टी वैधानिक संकटमा परेको उल्लेख गरेका छन्। डाक्टर राणाका अनुसार राप्रपाको एकता महाधिवेशनबाट निर्वाचित कार्य समितिको कार्यदल कार्यकाल गत मंगिरमै समाप्त भएको थियो। त्यसपछि एक वर्षपछि नै उपाध्यक्ष हेमजङ गुरूङको समितिमा गठित महाधिवेशन सुझाव समितिले निर्वाचन ढिला भए मंगिरमा र चाँडो भए जेठ महिनाभित्रै महाधिवेशन गर्न सुझाव दिएको थियो। सोही अनुसार केन्द्रीय समितिले 6 महिना म्याद थप गरे पनि सो अवधि हिजो जेठ 19 गते पूरा भएको राणाको जिकिर छ। राणाले अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैलीका कारण पार्टीले आफ्नो साग गुमाउँदै गएको आरोप लगाएका छन्। अधिवेशनको लालिका तयार पार्ने जिम्मा मलाई दिएको र म जिम्मेवारीबाट पन्छिएको भन्ने अध्यक्षको अभिव्यक्ति हस्यास्पद र दुष्प्रचारपूर्ण छ। राणाले भने आफ्नो कमजोरी अरूको थाप्लोमा हालेर चोखो बन्ने गैर जिम्मेवारपूर्ण शैलीको पार्टीको वैचारिक मूल्य मान्यता धरापमा परेको छ। राणाले नेतृत्वको आक्रमणताका कारण पार्टीका साथीहरूले धमाधम पार्टी छाडिरहेको र विश्वासको संकट चलिरहेको जिकिर गरेका छन्। उनले अध्यक्षको भ्रमपूर्ण शब्दजालमा नपर्न कार्यकर्ताहरूलाई आग्रह गर्दै अब सम्पूर्ण राष्ट्रवादी शक्ति र मनहरू मिलेर नयाँ अभियानमा जुट्नुपर्ने आवश्यकता औंलाएका छन्। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्न नसक्ने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको टिप्पणी गरेका छन्। उनले 7% आर्थिक वृद्धि हासिल गर्न आयात प्रगतिमा 22-24% बढ़नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसले मात्र अर्थतन्त्रमा सन्तुलन आउन सक्ने धारणा राख्नुभयो। खतिवडाका अनुसार सरकारले 10-20 वर्षसम्म करका दर नबढ़ाउने आश्वासन दिए पनि व्यवहारमा त्यसको प्रतिबद्ध निरन्तरता देखिएको छैन। उनले कर्पोरेट कर दर घटाएर उद्यमशीलता प्रवर्धन गर्नुपर्नेमा सरकारको नीति त्यसतर्फ केन्द्रित नभएको प्रश्न उठाउनुभयो। उहाँले व्यक्तिगत आयकर 39%बाट 29%मा घटाइनुले पनि उपभोगमुखी आर्थिक वृद्धिलाई नै प्रोत्साहन दिएको टिप्पणी गर्नुभयो। उपभोगमा आधारित अर्थतन्त्रले दीर्घकालीन रूपमा रोजगारी सिर्जना गर्न नसक्ने उहाँको भनाइ छ। खतिवडाले उत्पादनमूलक उद्योग विशेष गरी साना तथा मझौला उद्यम क्षेत्रको विस्तार बिना आर्थिक रूपान्तरण सम्भव नहुने बताउनुभयो। बजेटमा एसएमईका लागि पूँजी परिचालन प्रविधि र बजार संरक्षणबारे ठोस योजना नआएको भन्दै उहाँले आलोचना गर्नुभएको छ। सरकारले झन्झट झिटी गुण्टा सम्बन्धी व्यवस्था अनुसार भारतबाट नेपाल आउँदा ल्याउन पाउने सामानको मूल्य 500 पुर्याएको छ। यसअघि 100 रूपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा भन्सा तिर्नुपर्ने नियम रहेकोमा नयाँ आर्थिक विधेयकले त्यसको संशोधन गरी 500 पुर्याएको हो। यसअघि सीमानाकामा सर्वसाधारणले 100 रूपियाँ भन्दा बढ़ीको सामान भारतबाट ल्याउँदा सरकारले समातेर भन्सा तिराउन थालेपछि विदेशव्यापी विरोध भएको थियो। सरकारले यो बजेट मार्फत यो सीमालाई बढ़ाएको हो। साथै भारतमा अध्ययन गर्ने विद्यार्थीलाई साथमा लगेको वा ल्याएको एक थान ल्यापटप ट्याब्लेट वा कम्प्युटर मध्ये कुनै एक थानमा भन्सार महसुल नलाग्ने व्यवस्था पनि गरिएको छ। सरकारले नेपाली यात्रुले यात्रा गर्दा ल्याउन लैजान पाउने सामान बारे नयाँ सूची सार्वजनिक गरेको छ, जसमा अधिकांश वस्तु गत वर्षकै दोहोरिएका छन्। केही वस्तु र सीमामा भने फेरबदल गरिएको छ। अर्थ मन्त्रालयका अनुसार नेपालबाट स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा रहेको सामान पूर्ण महसुल छुटमा ल्याउन दिइनेछ, जसमा आफूले प्रयोग गरेको लुगाफाटा, बर बिजुवना, घर गृहस्थीका पुरानो वस्तु, औषधि उपचार गराई फर्केका बिरामीले ल्याएको औषधि, शारीरिक अस्वस्थताले सहारको रूपमा प्रयोग गरेका वस्तु, भन्सार महसुल ऐन 2081 अनुसूची 4 प्रकरण 1 तोकिएको परिमाण अनुसम्मको सुन तथा सुनका गहना तथा चाँदी र चाँदीका गहना ल्याउँदा महसुल छुट हुनेछ। त्यस्तै आफूले प्रयोग गरेका ट्याब्लेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घड़ी क्यामेरा, भिडियो क्यामेरा र सेलुलर मोबाइल एक एक थान समेत महसुल नतिरी ल्याउन पाइनेछ। श्रम संस्कृति लिई वैदेशिक रोजगारीमा गई लगातार 12 महिना काम गरी फर्केका नेपालीले ल्याएको 65 इन्चसम्मको टेलिभिजनमा भने महसुल शुरू हुनेछ। यसअघिको प्रावधानमा भने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका नागरिकले जुनसुकै आकार र प्रकारको एक टेलिभिजन ल्याउँदा छुट थियो भने कोषमा सूचीकृत नभएकाको हकमा भई 30 इन्चको टेलिभिजन मात्र छुटमा ल्याउन पाइने सुविधा थियो। अर्थ मन्त्रालयका अनुसार यस्तो छुट सुविधा एकपटकका लागि मात्र उपलब्ध हुनेछ। यसबाहेक बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल पेसागत यात्रुले आफ्नो पेसासँग सम्बन्धित वस्तुमा समेत महसुल छुट हुनेछ। मदिरा 1 लिटरसम्म र 7 किलोसम्मको खाद्य परिकारलाई समेत छुटको सूचीमा राखिएको छ। अब खेलकुदको समाचार। अन्नपूर्ण म्याराथनको 6 संस्करणमा जुम्लाका धावकहरूले वर्चस्व कायम गरेका छन्। सबै मौसमका लागि पर्यटन भन्ने नाराका साथ बुधबार भएको दौड़मा पुरूषतर्फ जुम्लाका दलबहादुर कुंवर र महिलातर्फ मंस रावलले उपाधि जिते। अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुकले यो प्रतियोगिता आयोजना गरेको हो। पुरूषतर्फको विजेता दल बहादुरले 4:04:11 निर्धारित दूरी पार गरे अनि अघिल्लो संस्करणमा तेस्रो भएका थिए। नेपाली सेनाका तिलक बहादुर सुनवार 4:10:08 दूरी पार गर्दै दोस्रो भए। अघिल्लो वर्षका विजेता सुनवारले यसपटक आफ्नो समय 14 मिनटले सुधार पनि उपाधि जोगाउन सकेनन्। घान्द्रुका स्थानीय सचिन गुरूङ 4:49:12 तेस्रो स्थान रहे। उनी रोधी क्लब घान्द्रुका सदस्य पनि हुन्। 6 वर्षदेखिको निरन्तर मेहनतले यसपटक तेस्रो हुन सफल भएको उनले बताए। महिलातर्फ जुम्लाकै धावकहरूको दबाव रह्यो। मन्जु रावतले 6:14:19 पावर तयार गरी पहिलो स्थान हासिल गरिन्। 6:56:25 दूरी पार गरेकी राज्य लक्ष्मी रावल दोस्रो भइन्। त्यस्तै 7:56 दौड सिद्ध्याएकी कल्पना बुढाले तेस्रो स्थान पाइन्। उनीहरू तीनैजना जुम्लाको खेलाड़ी हुन्। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल बाँकी रही बाँकी पहाड़ी भूभागमा आंशिक बादल र तराई भूभागमा मुख्यतया मौसम सफा रहेको छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागका आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेशमा तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ। आज राति कोशी र मध्य प्रदेश लगायत देशका हिमाली भूभागमा साधारणतया बादल पहाड़ी भूभागमा आंशिक बादल र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र मध्य प्रदेश लगायत बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान छ बजेको खबर सँगको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुभकामना व्यक्त। पर्वत र झापामा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु। फिर्के खोला स्थित संरचना हटाउन लिटिल स्टेप समत। सर्वोच्चमा दायर मुद्दा फिर्ता लिने। पोखरामा रगत अपवाद, आकस्मिक रक्तदान गर्न आह्वान। राष्ट्र उपसभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता। नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात गर्नुपर्नेमा जोर। संचार क्षेत्रमा व्यापक सुधारको घोषणा। तीनै तहका सरकार बीच एकीकृत काम गर्ने सहमति। भारतबाट ल्याउन पाउने सामानको सीमा बढ़्यो, अब 500 सम्मको ल्याउन पाइने। भिटामिन आयातमा अधिकतम भन्सार छूट। बहुमूल्य धातु तथा गहनामा 15% भन्सार। र अन्नपूर्ण म्याराथनमा जुम्लाका दलबहादुर र मञ्जुलाई उपाधि। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संचार बुलेटिन अहिले 9 बजे खबर संगाल आउनेछ। हामी सफलताको पाइलामा केही बेर तपाईँ सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
5: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
7: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565-33394।
8: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
9: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
10: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
9: अनि कहाँ छ छोरा यो पसल?
10: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
11: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
10: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
9: पोखरा 2 बिन्दवासिनी बस पार्क।
10: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
9: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
10: मोबाइल नम्बर 98460-59581,
9: 98165-15475।
12: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश, 98-462-89-909।

0: स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
1: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
2: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
3: नेपाल सरकार विज्ञापन हो।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
6: हेलो,
7: हजुर
6: सन्चै, कस्तो छ हजुरलाई?
7: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
6: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
7: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
8: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ,
9: कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
9: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
10: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
10: फोन नम्बर 061-587-915।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्नमा लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी कामे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा कार्यक्रम उमंग सुन्न नभुल्नु

Umangga. Namaskar.

बिउको चिनारी के हो? बिउको चिनारी कस्तो हुन्छ? जसले उज्यालो दियोस्, जसले प्रकाश दियोस्, जसले उज्यालो पारोस्। जसले उज्यालो दिँदैन त्यो दियोको के काम? कसले कति दिन राख्ला र त्यस्तो दियोला आफ्नो घरमा जसले उज्यालो दिँदैन? जुन भाँडोमा पुवाल छ कसले कति दिन त्यो भाँडोलाई आफ्नो घरमा राख्छ र जुन गाग्रो फुटेको छ त्यसलाई कसले कति दिन राख्छ र त्यसको मूल्याङ्कन त यस कुराले हुन्छ कि दियोले उज्यालो दियोस्। दियो छ राम्रो कुरो हो, तर यदि त्यो दियोले उज्यालो दिँदैन भने त्यो दियो के कामको? मानिसको चिनारी के हो? मानिसको मूल्य के हो? उसले दियोले झै उज्यालो दिन सक्छ। उसको हृदयभित्र शान्ति छ। जुन मानिसभित्र शान्ति छ त्यो मानिस सबैभन्दा सुन्दर छ। ऊ हेर्दा सबैभन्दा राम्रो देखिन्छ। उसको कुरा सुन्दा राम्रो लाग्छ। उसको सङ्गत सबैभन्दा उत्तम लाग्छ। किन? जस्तो यदि कुनै दियो छ र त्यहाँ उज्यालो छ भने जसलाई उज्यालो चाहिन्छ तिनीहरू सबै त्यो दियोको नजिकै आएर आफै बस्न थाल्दछन्। त्यसकारण यो मानिसको मूल्याङ्कन हो। जसको हृदयको दियो बलेन त्यो आयो र गयो।

जुन यो शरीरमा धरतीको पदार्थ छ त्यो त धरतीमै मिसिनेछ, जुन यो शरीरमा पानी छ त्यो पानीमै मिसिनेछ, केही बचेन सबै खतम। दियोको साथमा पनि यही हुन्छ, दियो पनि त्यस्तै हो। एउटा एकदमै भव्य दियो छ र त्यो बलिरहेको छ भने त्यसले कैयौं मानिसहरूको जीवन बचाउन सक्छ। जति बेला बिजुली थिएन त्यति बेला समुद्रमा दियो बाल्ने गर्दथे ताकि टाढा टाढाबाट आउने जहाज राति पनि देखियोस्, किनकि त्यो दियो बलिरहेको छ र त्यो चट्टान हो, त्यहाँ जानु हुँदैन। त्यो दियोको कारण, त्यो सानो बत्तीको कारण कैयौं मानिसहरूको जीवन बच्यो, त्यो दियोको चिनारीले गर्दा भएको हो। जब कुनै दियो बलिरहेको हुन्छ तब के हुन्छ, त्यो दियोमा बत्ती हालिन्छ। यदि त्यो बत्तीमा आगो सल्कियो भने के हुन्छ, त्यो बल्नेछ। र त्यो दियोमा के हाल्दछन्, त्यस दियोमा के हाल्दछन् भने तेल वा घिउ। जहिलेसम्म त्यो दियोमा तेल छ नि, बत्ती बल्दैन, तेल बलिरहन्छ। र जब त्यो तेल सिद्धिन्छ अनि के हुन्छ, बत्ती खरानी बन्छ। त्यस कारण बत्ती बलिरहेको होइन, तेल बलिरहेको हो। मानिसका साथ पनि यस्तै हुन्छ। यो शरीर भयो माटोको एउटा भाग र जुन हाम्रो चेतना छ त्यो बत्ती समान छ। जहिलेसम्म हाम्रो हृदयमा त्यो हर्षरूपी तेल छ, जहिलेसम्म हृदयमा कृपाको आभास हुन्छ, जबसम्म यो हृदयमा विश्वास हुन्छ त्यति बेलासम्म यो उज्यालो भइरहन्छ। तर जुन दिन त्यो तेल सकिन्छ त्यो दिन बत्ती छ, त्यो बल्ने छ, त्यसपछि

जहिलेसम्म यो दियोमा तेल छ त्यसबाट उज्यालो भइरहेको छ, जहिले त्यो तेल सिधिनेछ अनि बिस्तारै त्यो ज्वाला समाप्त हुनेछ। जुन बत्ती दियोमा छ त्यसलाई कतै घमण्ड भयो भने, मेरो कारण नै उज्यालो भएको छ भन्यो भने त्यो उसको भूल हो। जुन रुईको बत्ती काटिएको छ यदि त्यो साँच्चै नै बल्न थाल्यो भने त्यो त 5 मिनट पनि बल्दैन, के बलिरहेको छ त? वास्तवमा घिउ वा त्यो तेल हो जुन बलिरहेको छ। बत्तीले त्यसलाई सिचिरहेको छ, केवल सिचिरहेको छ। मैन बत्तीमा जुन डोरो हालिएको हुन्छ नि धागो, यदि त्यसलाई घमण्ड आयो भने म बलिरहेको छु भने कति मिनट बल्न सक्छ र? त्यो मैन बत्तीमा जुन मैन छ नि त्यो बलिरहेको छ। त्यसै प्रकार मानिसले जे जति गर्दछ, जे जति आजसम्म गरेको छ, त्यो यस कारण गरेको छ किनकि यो श्वास रूपी जुन तेल छ, श्वास रूपी जुन घिउ छ, त्यो बलिरहेको छ। प्रेम राव।

जुन कुरा मैले भनिरहेको छु यो साँच्चै भन्छु, तपाईँको जीवन परिवर्तन हुनेछ। जुन प्रश्नहरू थिए तपाईँको जीवनमा, ती उत्तरहरूमा परिणत हुनेछन्। जुन दुविधाहरू छन् ती सकिनेछन्। त यस्तो के कुरा छ जसलाई बुझेपछि मानिसको जीवनमा यत्रो परिवर्तन हुन्छ? छ कुरा, र यो कुरा धर्मको होइन। म यहाँ कुनै धर्मलाई फैलाउनको लागि आएको होइन। यो कुरा हो तपाईँको आफ्नो कुरा, किनकि तपाईँले पाउनुभएको छ मानिसको शरीर, र किनकि तपाईँले मानिसको शरीर पाउनुभएको छ, यसको अर्थ के हो? के प्राप्त गर्न सकिन्छ यो शरीर भएर, यो जीवनबाट? यदि मानिसले यसलाई बुझ्न सक्यो, त्यसपछि त उसको बाटो सफा छ।

0: म एउटा उदाहरण दिन्छु पानीको थोपाको। पानीको थोपालाई तपाईँले देख्नु भएको होला, वर्षा पनि हुन्छ त्यो पनि पानीको थोपा नै हो। हावा यताउता चल्छ तब पानीको थोपा पनि यताउता जान थाल्छ। कति सफा कति कोमल छ पानीको थोपा, तर त्यो पानीको थोपामा कस्तो शक्ति छ के तपाईँलाई थाहा छ? यदि तपाईँको हातमा कसैले एक थोपा पानी हालिदियोस् र भनोस् कि यो पानीको थोपामा पहाड़लाई बगाउन सक्ने क्षमता छ, यो थोपामा क्षमता छ, यति शक्ति छ कि हजारौं हजार मानिसलाई यसले सिद्ध्याउन सक्छ, यो थोपामा यो शक्ति छ कि यसले शहरहरूमा गाउँहरूमा विद्युत पुर्याउन सक्छ। के तपाईँ मान्नुहुन्छ कि यो थोपामा क्षमता छ, यसले मानिसहरूलाई खाना खुवाउन सक्छ, यो थोपा मेरो हातमा जुन थोपा राखिएको छ यसले सारा संसारका मानिसलाई खाना खुवाउन सक्छ, यो कसरी सम्भव छ? जब म आफ्नो कुरा मानिसहरूलाई भन्छु मानिसहरू पनि यही सम्झिन्छन्। यो तपाईँ पनि भन्नुहुन्छ कि यो जीवन पाइएको छ, ठूलो भाग्यले पाइएको छ, मानिसको शरीर पाइएको छ, ठूलो भाग्यले यो पाइन्छ, यसमा ठूलो कुरा के छ र? हजारौंले पाएका छन्, हजारौंले जाँतो के भन्छन् पिँधिरहेका छन्, आउनु भएको छ र एक दिन जानु छ, नोकरी गर्नुहोस्, मोज गर्नुहोस्, यो गर्नुहोस्, त्यो गर्नुहोस्, बस यो के भनिरहनु भएको छ तपाईँले कि यो मानिसको शरीर पाइएको छ, यो एकदमै दुर्लभ छ, यो ज्यादै मूल्यवान छ, यो अत्यन्तै राम्रो छ, यसबाट तपाईँ मोक्ष पाउन सक्नुहुन्छ। यो त यस्तै कुरा हो जुन थोपासँग हुन्छ।
1: यो साथ प्रति हामी हार्दिक आभार व्यक्त गर्दछौ। तपाईँको साथको लागि धेरै धेरै धन्यवाद।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565 3394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
6: हेलो
7: हेलो,
6: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
8: हजुर
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
8: लो त, हेलो भन्नुहोस् त।
6: हेलो हजुर,
8: हजुर
6: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भन्ने रहेछ, के भयो?
8: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल किन दिन्थे।
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
10: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
10: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
13: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
12: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
13: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: के तपाईलाई बारम्बार पिसाब

0: गुनासोका लागि दोस्ती टु मिटस्टप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर सम्पर्क नम्बर 9852 67793 97650 59 60 दोस्ती टु मिटस्टप।
1: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
2: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
1: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
0: मठ मन्दिर
3: गुरुकुल
0: चैत्य गुम्बा
3: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
3: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
4: खै जन्म दर्ता दिनुस् त?
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेन?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
9: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
8: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
9: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
11: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
10: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
11: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
12: बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पे ढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाँकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुँवर, सम्पर्क

0: अन्ठानब्बे एक एक साठी बैसठी नौ सय तिरासी अन्ठानब्बे पाँच साठी बाहन्न आठ सय पचपन्न सम्झनुहोस् है बाँकेलाल स्पोर्ट्स भुक्त विशाल बजार
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ।
4: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161525904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
8: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
9: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
10: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
11: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560231, 98266608।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साच्चै चाहिँ एउटा सद्भाव अमन चयन साच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समिति रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ.
9: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
10: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। महिला अधिकारको क्षेत्रमा, महिलाहरूको न्यायको क्षेत्रमा लामो समयदेखि क्रियाशील व्यक्तित्व आज हामीसँग छलफलका लागि हुनुहुन्छ बिना सिलवाल, नेपाल सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त प्रयासमा यति बेला हामी सबै प्रदेशवासीको अत्यन्त गौरवको कुरा हो। प्रदेश स्तरीय दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालनमा आएको छ। यो पुनर्स्थापना केन्द्र सञ्चालनका लागि लामो संघर्ष, प्रयास, त्यो बुझाउनका लागि धेरै प्रयास गरेको हामीले जानकारी पाएका छौं र कति ती छलफलहरूमा हामी आफै पनि सहभागी भएका थियौं। र यो केन्द्रका प्रमुख हुनुहुन्छ बिना सुरुवाल, हामी यिनै विषयमा आज छलफल गर्नेछौं। बिनाजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद दुर्गाजी।
0: हजुर, कसरी सम्भव भयो र कस्तो चलिरहेको छ अहिले पुनर्स्थापना केन्द्र?
2: अब यो कसरी सम्भव भयो भन्ने कुरा त नेपाल सरकारको मातहतको स्रोत, साधन र शक्ति भएको कारणले गर्दाखेरि त्यो सरकारले नै त्यसलाई चाहिँ क्रियाशीलता लियो। अभियसली अब हामी जस्तो संघ संस्थाहरू, कुप्ला नेपाल लगायतको केही साथीहरूले पटक पटक मुख्यमन्त्रीज्यू अनि सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीज्यू, पोखरा महानगरपालिकाका मेयर साहब लगायतको व्यक्तिहरूसँग यो दीर्घकालीन पुनर्स्थापना केन्द्र जुन पोखरा महानगरपालिकाको ओडा नम्बर 33 बागमारा पुष्पबस्ती भन्ने ठाउँमा भवन निर्माण भएर सञ्चालनमा आउन नसकेर 5 वर्षदेखि एक खालले अलपत्र अवस्था रहेको थियो, त्यसलाई सञ्चालन गर्नुपर्छ भनेर हामीले पटक पटकको छलफल चलायौं। यसमा मैले नाम लिनै पर्छ, हाम्रो यो डगलस म्याकलागन भन्ने एउटा विदेशी हुनुहुन्छ जो नेपालमा चाहिँ लगभग उहाँले 35 वर्षको लामो समय बिताएर नेपालको सामाजिक सांस्कृतिक विकासमा, विशेष गरेर स्वास्थ्य, शिक्षा, बाल अधिकारको प्रवर्धन लगायतका सवालमा काम गर्नुभएको छ। उहाँले पनि यसलाई चाहिँ जो उहाँले चाहिँ हाम्रो कुप्ला नेपालद्वारा सञ्चालित महिला सुरक्षा गृहमा, बालिका किशोरी सुरक्षा गृहमा सहयोग गर्दै आउनु भएको थियो। यो कुरा उहाँले थाहा पाइसकेपछि अनि यो चाहिँ होइन सञ्चालन हुनुपर्छ भनेर उहाँ आफैले पनि मुख्यमन्त्रीज्यूसँग भेटेर कुराकानी गर्नुभयो, हाम्रो पोखरा महानगरपालिकाको मेयर साहबसँग भेटेर कुराकानी गर्नुभयो। उहाँहरू एकदमै सकारात्मक हुनुभयो, गर्नुपर्ने हो, यो विविध कारणले रोकिएको छ भनेर। अनि पटक पटकको छलफल कसरी अगाडि बढ्ने भनिसकेपछि चाहिँ गत जेठको 16 गते जुन चाहिँ हाम्रो राष्ट्रिय महिला दिवस छ, 7 राष्ट्रिय महिला दिवसको अवसरमा चाहिँ मुख्यमन्त्री सुरेन्द्र पाण्डेज्यूले चाहिँ त्यसको समुद्घाटन गर्नुभयो। समुद्घाटन गरिसकेपछि अब त्यसको उहाँहरू सरकारले चलाउने अथवा संघ संस्थालाई दिने भनेर एक खालको छलफल बहसहरू चलिराखेको थियो। अनि भदौको 16 गते चाहिँ कोपिला नेपालसँग त्यसलाई सञ्चालन गर्ने भन्दा त्यसको विधिवत प्रक्रियामा प्रतिस्पर्धामै गएर कोपिला नेपाल छनौट भयो, उहाँहरूले विज्ञापन निकाल्नुभयो, हामी लगायतका कोपिला नेपाल लगायतका 6-7 वटा संस्थाहरूले एप्लाई गऱ्यौं। अनि एप्लाई गर्दाखेरि चाहिँ लास्टमा कोपिला नेपालको अब सबै अब हामी विक्रम सम्वत 2047 सालदेखि निरन्तर केन्द्र सञ्चालन हामीसँग सञ्चालन गरिरहेको अनुभव, हाम्रो जनशक्ति, हामीसँग भएको स्रोत साधन सबै कुराहरूलाई हेरेर उहाँहरूले चाहिँ कोपिला नेपाललाई छनौट गर्नुभयो। र त्यसपछि चाहिँ हामीले यो जेन्जी मुभमेन्ट अब त्यसलाई अगाडि बढाउने प्रक्रियामै थियौँ, फ्याट्टा आएर चाहिँ जेन्जी मुभमेन्ट भयो भदौको 23-24 को घटना पछाडि चाहिँ हामीले अब फेरि ढिला गर्यो भने फेरि माहौल परिवर्तन हुन सक्छ भन्ने एक खालको हामीलाई पनि अलिकति त्रास भयो र अनि हतार हतारमा चाहिँ 29 भदौको 29 चाहिँ हामीले त्यसलाई चाहिँ सुरुवात गर्यौं र अहिले चाहिँ एकदम राम्रोसँग सञ्चालन भइरहेछ। त्यसमा चाहिँ पोखरा महानगरपालिका र गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले संयुक्त रूपमा लगानी गर्ने भनेको 40 जना सेवाग्राहीको लागि प्रति व्यक्ति 400, एडल्टहरूको लागि 400, बाल बालिका गर्भवती हुनुहुन्छ भने चाहिँ 450 उहाँहरूले खाद्यान्नको लागि भनेर खाद्यान्नको लागि सहयोग गर्नुहुन्छ। त्यो बाहेक उहाँहरूले उपचारको लागि यातायातमा कतै जाँदा ओर्दा उनीहरूको केसहरू दर्ता गर्दाका खर्चहरू अनि स्वास्थ्य उपचारको त्यो खर्चहरू चाहिँ फेरि हामीले बिल पेस गरेपछि त्यसको आधारमा लत्ता कपडाको चाहिँ उहाँहरूले चाहिँ सहयोग गर्नुहुन्छ। 40 भन्दा बढी जनसङ्ख्या त्यहाँ आउनुभयो, सहयोग अपेक्षित भएर आउनुभयो भने त्यसको जिम्मेवारी चाहिँ कोपिला नेपालले नै लिनुपर्छ। त्यो सँगसँगै अब कर्मचारीको सबै कर्मचारीको व्यवस्थापनको जिम्मेवारी चाहिँ कोपिला नेपालको छ आर्थिक रूपमा पनि।
0: भनेपछि त्यहाँ थुप्रै हुनुहुन्छ कर्मचारी?
2: अब त्यसमा त हाम्रो मापदण्डमा नै मिनिमम 7 कर्मचारी तोकिएको छ। हामीले अहिले काम गर्दाको अनुभवले 7 पुग्दैन। अस्ति हाम्रो एकजना विज्ञ यो क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय स्तरको विज्ञ जसले चाहिँ युनिसेफ सेभ द चिल्ड्रेन लगायतका संस्थाहरूमा चाहिँ एउटा कन्सल्टेन्ट भएर चाहिँ त्यो संस्थागत विकास र यसको सवालहरूमा कसरी काम गर्ने भनेर टेक्निकल सपोर्ट पुर्याउनुहुन्छ एन्ड्रु भन्ने हुनुहुन्छ। उहाँसँग हामीलाई डगलसले नै त्यसलाई चाहिँ जोडाउनु भयो र उहाँसँगको कुराकानीमा उहाँसँग हामीले प्रक्रियागत रूपमा टेक्निकल सपोर्ट लिइराखेका छौँ। हरेक हप्तामा एक दिन हामी भर्चुअल मिटिङ गर्छौँ। उहाँ आफै यहीँ पोखरा आएर एक हप्ता बसेर हाम्रो सबै स्टडी पनि गर्न जानुभयो अनि उहाँले एक्सर्साइज गर्दा चाहिँ हामीलाई मिनिमम 16 नभए पनि 20 कर्मचारी चाहिन्छ भनेर चाहिँ उहाँले एक्सर्साइज गर्नुभएको छ। तर हाम्रो मापदण्डमा चाहिँ 7 कर्मचारी हुनुहुन्छ। यद्यपि त्यो 7 कर्मचारी लगायतको अरू थपको जिम्मेवारी चाहिँ हामी कोपिला नेपालले लिएको छौँ। त्यसपछि हाम्रो 40 भन्दा बढी सेवाग्राही आएको बेलामा त्यसको जिम्मा पनि हामीले नै लिन्छौँ त्यो दीर्घकालीन पुनर्स्थापना केन्द्रमा। त्यो बाहेकको हाम्रो चाहिँ यो मानसिक स्वास्थ्य समस्या भएका कडा खालको मानसिक स्वास्थ्य समस्या भएका महिलाहरूलाई त्यहाँ लगेर राख्ने अवस्था अझै पनि बनिसकेको छैन। त्यसैले गर्दा हामीसँग 23-24 चाहिँ मानसिक स्वास्थ्य समस्या भएको सेवाग्राहीहरू अहिले पनि कोपिला नेपालकै आफ्नै संरक्षणमा रहिराख्नु भएको छ भने अर्को चाहिँ एउटा विडम्बना कस्तो भने यो अन्डर 18 माइनर ग्रुपहरू जो चाहिँ आफ्नै गार्जियनबाट विशेष गरेर बाउ र दाईबाट बलात्कारमा पर्छन् त्यो बलात्कारमा परेको किशोरीहरूको लागि पनि हामीले किशोरी संरक्षण गृह भनेर पहिलेदेखि सञ्चालन गरिरहेका थियौँ। यो चाहिँ बालबालिकाभित्र पनि पर्छ र यसको मोनिटरिङ गर्ने काम चाहिँ यो हाम्रो यो केन्द्रीय बाल परिषद अन्तर्गतको प्रदेश बाल अधिकार अधिकृतले चाहिँ सहयोग गर्नु के अरे त्यसको मोनिटरिङ गर्नुहुन्छ अनि पोखरा महानगरपालिकाको पनि त्यसमा हात हुन्छ। अनि त्यो चाहिँ हामीले अहिले चलाइरहेछौँ। त्यहाँ हाम्रो अहिले पनि 15 छोरीहरू संरक्षण लिइरहनु भएको छ, 13 छोरीहरू र उहाँहरूको 2 सानो बच्चाहरू। अनि त्यसै गरी हाम्रो मानसिक स्वास्थ्य समस्या भएकोमा 23 चाहिँ सेवाग्राहीहरू अहिले हुनुहुन्छ भने उता हाम्रो लङ टर्म सेल्टरमा चाहिँ हाम्रो अहिले 46-47 त्यो चाहिँ एभ्री डे घरमा हुन्छ। 46-47 सेवाग्राही चाहिँ अहिले हुनुहुन्छ,
0: अहिले पनि हुनुहुन्छ।
2: 3 सेल्टर अहिले पनि चलिरहेको छ, 2 फुल्ली कोपिलाकै रेस्पोन्सिबिलिटीमा चलिरहेको छ भने एउटा चाहिँ प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाको सहयोगमा चलिरहेको छ। त्यसको चाहिँ पुरै भवनदेखि त्यहाँको सबै कुराहरूको व्यवस्थापनमा चाहिँ सरकारले राम्रो सहयोग गर्नुभएको छ। त्यसको लागि चाहिँ म संस्थाको तर्फबाट अनि अभियानमा जोडिएका सबै नागरिकको तर्फबाट नेपाल सरकारलाई विशेष गरेर गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकालाई धन्यवाद पनि दिन चाहन्छु यसै
0: फोरममार्फत। यो यति गहन विषय तपाईँ आफूको लामो समयदेखि त्यो क्षेत्रमा लागि पर्नुभयो, जस्तै हामीले पनि विषयवस्तु उठान गरिन्छ त्यसपछि आफ्नै काममा व्यस्त गरिन्छ, लगातार त्यहीसँग लड्ने टाइम हुँदैन होइन। तपाईँहरूले घस घसाउनु पर्ने लड्नु मिडियाले पनि बोल्नु पर्यो अथवा यहाँ सहभागी हुनु पर्यो भनेदेखि हामी आइन्छ। तर राज्यले सोच्नुपर्ने विषय अलिक पहिला नै थियो होइन, अहिले गर्नुभयो सकारात्मक छ, तर यस्ता गहन विषयमा गर्नुपर्ने कामहरू थुप्रै छन् कि त्यो विषयमा चाहिँ घचघचाइराख्नुपर्ने खालको अवस्था चाहिँ किन सिर्जना भइरहेछ?
2: अब यसमा घचघचाउनु पर्ने सवालहरू थुप्रै छन्। म आज राति सुतेको छैन, मैले अघि भने नि एउटा किशोरी गृह चाहिँ मेरै घरको कम्पाउन्डमा छ अनि त्यहाँ बस्ने नानी चाहिँ अब त्यो एकजना नानी मैले उदाहरण दिन्छु कडा खालको मानसिक स्वास्थ्य समस्या भएर रिफर भएर आउनुभयो। उहाँ आउँदाखेरि एकदमै कडा खालको थियो, हामीले 6 जति एकदमै इन्टेन्सिभ केयरमा राखिसकेपछि उनी एकदमै पूर्वावस्थामा फर्किन् अनि त्यसपछि स्कुल जान थालिन्, पढाइ निरन्तर गरिन्, अहिले एसई दिँदाखेरि अनफर्चुनेटली उनको चाहिँ 2 विषय लाग्यो, त्यसको फेरि तयारी पनि गरिरहेछन्। तर कस्तो भने अहिले पछिल्लो चरणमा आइसकेपछि चाहिँ उनमा एकदमै फेरि त्यो डिलुजन हालुसिनेसन जस्ता समस्याहरू चाहिँ फेरि बल्झियो अनि अब औषधि खाइदिएन भनेदेखि चाहिँ त्यो कन्ट्रोल गर्नै गाह्रो हुन्छ कि हिजोदेखि चाहिँ उनलाई एक उनीलाई लगभग एक महिना जति नै भइसकेको थियो त्यो समस्याहरू अलिकति बल्झिरहेछ भनेर औषधि नियमित गरिरहेको थियो तर पनि त्यो चाहिँ नि उनलाई त्यो औषधिले पनि काम गरेन कतिपय अवस्थामा त्यसको डोजहरू बढाउनु घटाउने कुराहरू हुन्छ डक्टरहरूले साइकियाट्रिक डक्टरहरूले नै गर्नुहुन्छ त्यो कुराहरू अनि त्यो समस्याहरू चाहिँ कहाँबाट सुरु भयो उनको फ्ल्यासब्याक भन्दाखेरि उनी जब 80 दिने नजिक पुगिन् अनि त्यसपछि उनको नागरिकताको कुराहरू आयो हामी चाहिँ हाम्रो कोपिला नेपालको पहिलो प्रायोरिटी चाहिँ के हुन्छ भने हरेक नानीहरूको जन्म दर्ता र नागरिकता चाहिँ मेरो फर्स्ट प्रायोरिटी हुन्छ मेरो फर्स्ट प्रायोरिटी भनेको तर मेरो फर्स्ट प्रायोरिटी भएर राज्यको प्रायोरिटीमा नपरेपछि त मैले सक्दिनँ त्यो नानीको एक्जाम्पल दिँदा उनको परिबाउ प्युठानको आमा कास्की म्याधीको पोखरा भेट भयो तिनवटा बच्चा पायो त्यसपछि चाहिँ उनीहरूको जीवन अगाडि बढ्यो अनि आमा एकदमै सिभियर मतलब अब त्यो के भन्ने त्यो मान्छे हेर्दा फिजिकल्ली सबै अङ्ग छ तर इमोसनल्ली उनी यति विक छन् कि त्यस्तो छन् बाबा पुरै ड्रगिस्ट छ होइन अनि अब छोरी एकदम ट्यालेन्ट मान्छे हो तर उनलाई त्यो समस्या देखिएपछि हामी कहाँ आयो त्यो लामो कहानी छ दुनियाँ कुराहरू अनि त्यसपछि चाहिँ अब अनि जब नागरिकताको कुरा आयो यति स्ट्रगल गर्नु पर्यो यति स्ट्रगल गर्नु पर्यो आमाको यहाँ चाहिँ आमाको पनि नागरिकता नि छैन बिहा दर्ता नि छैन जन्म दर्ता नि छैन केही पनि छैन आमाको अनि बाउ प्युठान भन्छ बाउको नागरिकता पनि छैन केही पनि छैन के अरे प्युठान होइन सल्यान अनि त्यसपछि चाहिँ नि यति मेहनत गर्नु पर्यो अनि उनलाई चाहिँ पछिल्लो चरणमा आइसकेपछि अब बुझ्ने पनि भयो स्वस्थ पनि भयो अब यसै दिने बेला भयो हामीसँगै आएको नानीहरू हामी सबै प्रक्रिया पुरा गर्छौँ पहिचान दिन्छौँ त्यसपछि चाहिँ काममा पठाउँछौँ अब काममा जान अब उनी त यसै देशी र अर्को अर्को साथीहरू काममा गइरहेको यो गरेको त्यो गरेको देखेपछि अब मेरो नागरिकता छैन नागरिकता नभएपछि मैले केही नै गर्न सक्दिनँ भन्ने उनलाई परेपछि चाहिँ उनमा समस्या देखियो एक दिन यस्तो गरिन् कि मेरो नागरिकता बनाइदिँदैन भने तिमीहरू यहाँ भएका सबलाई सिद्धाइदिन्छु अरू नानीहरू नै अस्तो परिस्थिति भयो कि सबलाई सिद्धाइदिन्छु भनेर लफडा गरिरहेछ मलाई खबर आयो म गएँ मैले गएर काम डाउन गरेँ अनि त्यस पछाडि मैले धेरै प्रक्रियाहरू अप्नाएर मेरो स्टाफ 5 दिनसम्म सल्यानमा गएर त्यो बाउ आमा होइन बहिनी भाइ उनी 5 जनाको परिवार मेरो स्टाफ 6 जना त्यहाँ बस्दाखेरि त्यहाँ बसेर अनि त्यसपछि नागरिकता बनाएर लिएर आइयो तर उनलाई जब फ्ल्यासब्याक भइसक्यो त्यसपछि नागरिकता बनेर पनि उनी नियन्त्रणमा आउन सकिनँ मैले तपाईँले घसघस्याउनु पर्ने शब्दमा कुरा गरेको कहाँनिर घसघस्याउनु पर्यो भने हरेक नागरिक जन्मिएपछि उसको पहिलो पहिचान त पहिलो अधिकार त पहिचानको अधिकार हो नि त पहिचानको अधिकार चाहिँ राज्यले सुनिश्चित गर्नु पर्यो कि चाहे त्यो कहाँबाट कसरी जन्मियो होइन भोलि त्यो चेन्ज गर्नुपर्ने परिस्थिति आयो भने बाउ पहिचान भयो भने बाउको पहिचान दिने अरू कोही पहिचान भयो भने त्यसको जिम्मा लगाउने त्यो त राज्यको दायित्व हो नि त तर अहिले जन्मेको अवोध शिशुहरूलाई अवोध किशोरीहरूलाई पहिचानै नदिकन राख्नुहुन्छ अर्को उदाहरण छ तपाईँको यही तनाउको नानी अब त्यो आमाहरू त्यो सानोमा बालापनमा यौनजनित दुर्व्यवहार अथवा हिंसा अथवा ड्रगमा फसिसकेपछि उसको लाइफको सारा चक्र बिग्रिन्छ अनि जसले उसको सेकेन्ड जेनेरेसन थर्ड जेनेरेसनलाई असर गर्छ आमाको बाबामा कोही थिएन आमा त्यस्तै त्यस्तै पाराले हुर्किन् त्यसपछि एउटा केटासँग बिहा गरिन् एउटा बच्चा पाइन् अर्कोसँग गइन् अर्कोसँग अर्को बच्चा पाइन् अर्कोसँग गइन् अर्कोसँग अर्को बच्चा पाइन् 4 वटा श्रीमान छ 14 श्रीमानसँग त्यो पहिलो श्रीमान हो कि दोस्रो श्रीमानको बच्ची अहिले अनि त्यहाँसँगै भइसकेपछि एउटा छोरा इन्डिया छ अरे अनि अर्को त्यो फरक फरक हस्बेन्ड अनि अर्को चाहिँ कहाँ त्यो काठमाडौँतिर कि कता काम गर्दैछ अरे एउटा बच्चा अहिले उनीसँग छ एउटा छोरी हामीसँग छ हामीसँग आएको पनि 3 वर्ष भइसक्यो त्यो नानी अनि त्यो नानी आइसकेपछि अब नानी 14-15 वर्ष जस्तो हुन लागिसक्यो अनि त्यो 7 क्लास पढ्छ अनि त्यसको त पहिचान दिनु पर्यो धेरै 1 वर्षदेखि म त्यो स्ट्रगल गरिरहेको छु अनि लास्टमा वडा सदस्य वडा सदस्य न्यानमा बिन्ती गरेर यस्तो यस्तो हो आमाकोबाट यसरी गर्न सकिन्छ यो गरिदिनु त्यो गरिदिनु भनेर सबै स्कुलिङ गरेर पठाएँ होइन स्टाफ लिएर गयो योभन्दा पहिला पनि लिएर गएको थियो यो बिचार लिएर गयो के अरे स्कुल बिदाको टाइममा सबैलाई चाहिँ पहल गर्यो भनेर अनि लिएर गएको आमाले जुन बाउसँग गर्ने भनेको त्यहाँ ओडामा गइसकेपछि यसो बाउ त फलान थाहा छ भनिदियो. अब ओडा अध्यक्ष ओडा सचिवले त्यो फलान ठाउँ बाउ छ भनेपछि त्यो गर्नै मान्दैन है. अनि त्यसपछि त्यो फलान ठाउँको बाउ खोज्दै त्यही ओडामा त्यहाँबाट स्टाफले फोन गर्यो जाऊ कुन ओडा हो लिएर जाऊ भने अनि त्यो ओडामा गयो. अनि त्यहाँ गइसकेपछि त्यहाँ कुरा गर्दै गएपछि ए यहाँको बाउ त छोराको बाउ मात्रै हो भन्थ्यो क्या हेर्नुहोस् है. अनि त्यसपछि तेस्रो बाउ घटना खोज्दै गयो. अनि तेस्रो बाउ घटना जाँदाखेरि पनि उसले चाहिँ आमाले त्यही कुरो त्यहाँको मान्छेहरू तेस्रोमा चाहिँ गाउँको मान्छेहरूले होइन यो यसले यो पाथेन फलानु पाएर यो गएको हो यसको यो त कहाँ हो हामीलाई थाहा छैन भनेर भन्थ्यो. त्यहाँ मुचुल्का त गर्नु पर्यो उडा सदस्य उडा सदस्यलाई फेरि त्यो प्रमाण चाहियो. अनि त्यहाँ कोही पनि मुचुल्का गर्नु तयार नभइसकेपछि 15 वर्षको किशोरी जुन बेलामा ऊ चाहिँ एउटा फुल्ने बेला हो रमाउने उफ्रिने जिस्किने चल्ने होइन एउटा जीवनको बालापनको उत्कृष्ट उत्सव मनाउने बेला त 14-15-16 वर्ष हो नि त होइन. त्यो उमेरमा ऊ चाहिँ आफ्नो पहिचान बाउ पहिचान नभएर तिन चार बाउ खोज्दा पनि नभेटेपछि अनि त्यतिकै फर्केर आउनु पर्यो. अनि कहाँ छ त भन्दा खोइ कहाँ छ शिव हो नाम चाहिँ कहाँ छ भन्छ. अब त्यसपछि त्यो नानीको साइकोलोजी के हुन्छ तपाईँ एकछिन कल्पना गर्नु त त्यो त राज्यको दायित्व हो नि. मेरो ठाउँमा जन्मिएको आमा त्यहीँको हो भनिसकेपछि पहिचान अहिले दिएर राखौँ भोलि यसका बाउ पहिचान भएछ भने त्यो नाम त फेरिदिउँला भन्ने त हुनु पर्यो. त्यसले यो सवालहरूले यो एउटा होइन यस्ता सयौँ स्टोरीहरू छ त्यो स्टोरीहरूले गर्दा चाहिँ पहिचानविहीन नागरिक र मानसिक स्वास्थ्य समस्या अत्याधिक रूपमा बढ्दो छ. अब तपाईँलाई एउटा कुरा जोडौँ अहिले पहिचानविहीन नागरिकको सङ्ख्या किन बढिरहेछ भन्दाखेरि अब मैले भनिहालेँ अब हामी अलिकति सक्षम हुने खाने अलिकति ऊ गर्नेले सके उमेर पुगेपछि छोरीले बिहे नै गर्दैन बिहा गरिहाल्यो भने मुस्किल एउटा बच्चा पाउँछ दुईवटा पाउने त खोज्नुपर्छ अहिले होइन. अनि एउटा वर्गको जनसङ्ख्या घट्दै गइरहेछ अर्को वर्गको जनसङ्ख्या उनीहरू एउटाबाट दुईवटा तिनवटा चाडा जान्छ पाइरहन्छ राज्यले पहिचान दिँदैन. जब पहिचानविहीन नागरिकको सङ्ख्या बढ्दै जान्छ त्यसपछि तपाईँ हाम्रो जीवन सुरक्षित हुन्छ उसलाई के चाहियो मेरो त्यो छोरीलाई 20 वर्ष पुग्दा पनि नागरिक बनेन भने त्यसलाई बिना सिलुवाले पालेर के अर्थ तपाईँ जस्तो मान्छे कहाँ आएर मिडियामा बोलेर के अर्थ जब उसको आफूले जे पाउनु पर्यो त्यो पाएको छैन अनि उसले मलाई सिद्ध्याउँदैन भोलि तपाईँलाई सिद्ध्याउँदैन त्यो अवस्था चाहिँ राज्यले एकदमै घचाएर हेर्नुपर्ने आँखा खोल्नुपर्ने अवस्था त्यो छ. अब दोस्रो अवस्था भनेको तपाईँको अहिले पछिल्लो चरणमा जब दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालनमा आयो त्यो सँगसँगै चाहिँ अहिलेको संयन्त्रहरू दह्रो भएर प्रहरी सुरक्षा निकायहरू एकदम राम्रोसँग काम गरिरहनु भएको छ म त्यसलाई रेस्पेक्ट गर्छु होइन. रेस्क्यु गर्ने होटलहरू रेस्टुरेन्टहरूमा जाने खोज्ने रेस्क्यु गर्ने रिफर गर्ने त्यो कामहरू भइरहेछ. अब त्यो कामहरू भइरहँदाखेरि आउने नानीहरू मध्ये मोर देन 50% सेक्सुअली ट्रान्समिटेड डिजिज छ यौन सरुवा रोग छ. तपाईँ ओसिएमसीको मान्छेलाई ल्याएर इन्टरभ्यू लिनुहोला कुनै दिन उहाँले यो कथाहरू बताउनुहुन्छ. अनि त्यो 50% नानीहरूमा जाने मान्छे कति छ भन्दा ग्राहक एक दिनमा 8-13 जनासम्म छ. तपाईँ कल्पना गर्नुहोस् त त्यो नानीहरूको जीवन कहाँ गइरह होला. एउटा मान्छेसँग हामी पाएको महिलाहरू बोल्न अप्ठ्यारो मान्नु हुँदैन एउटा मान्छेसँग एकचोटिबाट दुईचोटि बस्नु पर्यो भने त हामीलाई आफ्नै श्रीमानसँग त इरिटेट हुन्थ्यो भने 13 जनासँग बस्दाखेरि त्यसको लाइफमा त्यसको साइकोलोजीमा त्यसको ब्रेनमा के असर पर्छ होला त्यो कसैले कल्पना गरेको छ. अनि उनीहरू ड्रग प्रयोग गर्छ त्यसको लागि होइन आफू तयार हुनको लागि. अनि त्यो 13 जना र त्यो एउटा नानी त कुहियो अरे हामीलाई माया लागेन अर्काको छोरी जेसुकै होस् भन्यो अरे एकछिनको लागि तर त्यो 13 जना 8 जना पुरुषले त आफ्नो घरको श्रीमतीलाई कसैले के लिएर आए त त्यो सरुवा रोग ल्याएन. अनि त्यो सबै घरमा भोलि चाहिँ गएर चाहिँ मोर देन 80-90% घरहरू जो चाहिँ श्रीमानहरू हल्का रूपमा एकछिन गइदिनुहुन्छ होइन श्रीमानसँग रिस उठेर इच्छा पुरा भएन भनेर एबिसिडी न्युमा अनि त्यो घरमा ल्याउने उपाय त त्यो यौन रोग भएन. अनि त्यो कतिवटा घर असुरक्षित भयो त त्यसरी एउटा छोरी जोगाएको होइन हाम्रो हरेक घरहरू जोगाएको अभियान चाहिँ हामीले सोच्नुपर्छ सरकारले त्यसमा सोच्नुपर्नेछ कि घचघचाउनु पर्ने कुराहरू एकदम धेरै छन्.
1: यो चाहिँ भनौँ न नदेखिएको पाटो
2: देखिँदै देखिँदैन
1: अनि देखेर पनि कतिपय अवस्थामा बुझ पचाइरहेको होला भने सत्य यसमा त एकदम गहन एकदम अनुसन्धान
2: एकदमै अनि डरलाग्दो चित्र चाहिँ स्वास्थ्यको सवालमा मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य दुइटैको सवालमा डरलाग्दो पिक्चर आइरहेको छ त्यो चाहिँ राज्यले
1: यो तपाईँले लामो समयदेखि काम गरेको हिसाबले चाहिँ यही क्षेत्रमा कस्तो अवस्थामा चाहिँ फर्किन्छन् त फेरि जस्तै यो हिंसाबाट पीड़ित भइसकेपछि महिला बालबालिका किशोरीहरू कुन अवस्थामा फेरि तपाईँहरूमा आइपुग्छ
2: होइन हामी कहाँ आउनेहरू त सजिलै आउँदैन सजिलै आउनेहरू कस्तो भने एउटा बलात्कारमा पर्यो बलात्कारमै परेको रियल बलात्कारमा परेकोहरू परिवारले लुकाउन सकेन भने त्यो केसहरू हामी कहाँ आउँछ किन त्यति बेर उति बेरै पालिकाका मान्छेहरू जिम्मेवार हुनुहुन्छ त्यहाँ मिडियाको पहुँच छ त्यहाँ चाहिँ उसलाई सहयोग गर्ने कोही अभिभावकहरू आफन्तहरू हुनुहुन्छ समाजसेवीहरू हुनुहुन्छ भने त्यसलाई उहाँहरूले रेस्क्यु गर्नुहुन्छ हामी कहाँ पठाइहाल्नुहुन्छ र बलात्कारको केसहरू अनि चरम खालको घरेलु हिंसाको केसहरू पनि हामी कहाँ आउँछ त्योभन्दा धेरै चाहिँ मानसिक स्वास्थ्य समस्यामा गइसकेपछि घर परिवारबाट चाहिँ थालिसकेपछि त्यो केसहरू हामी कहाँ आउँछ पहिलो नम्बरमा दोस्रो नम्बरमा भनेको अघि मैले भने जस्तो प्रहरीहरूले रेस्क्यु गरेर ल्याएको केसहरू हुन्छ अनि रेस्क्यु गरेर ल्याएको केसहरूमा के हुन्छ भन्दाखेरि उनीहरूले त्यसलाई इन्जोय गरिसकेको हुन्छ कि मैले भने नि 13, 14, 15, 16, 17, 18, 20 वर्षका नानीहरू छन् अघि मैले भने जस्तो सोसियो इकोनोमिक ब्याकग्राउन्ड छ विकल्प अर्को उसको के पनि छैन त्यहाँ जाँदाखेरि टन्न मासु र भात खाएर होइन दुई चार महिनापछि रक्सी खान सिक्छ ड्रग खान सिक्छ अनि मजाले चाहिँ नि कोही मान्छे हुने खाने ठुला बडा सबै लेभलका मान्छेहरूसँग इन्जोय गर्न पाउँछ अनि त्यो भइसकेपछि उसले त्यो लाइफको बारेमा त सोच्नै सक्दैन सोच्ने उसको पार्ट नै हुँदैन फर्केर जाने कहाँ हो भन्ने ठाउँै छैन भनेपछि अनि उनीहरू चाहिँ प्रहरीले रेस्क्यु गरेर ल्याउँछ हामी कहाँ आउँछ एकदमै इन्टेन्सिभली उसलाई चाहिँ कन्ट्रोल गरेर राख्दाखेरि हामीले संरक्षण दिन सक्छौँ नत्र भने उनीहरू यति सजिलै होस्टाइल भइदिन्छ भागिदिन्छ कि सीमै छैन अब अर्को सुरक्षाले सोच्नुपर्ने कुरा सरकारले सोच्नुपर्ने कुरा के छ भन्दा हामी चाहिँ अभिभावकलाई जिम्मा लगाइदिउँ भन्छौँ क्या जब रेप केस छ एब्युज केस छ अभिभावकले होस्टाइल गराइदिन्छ के एउटा होइन सयौँ केसहरू छ अभिभावकले कति अभिभावक त अघि मैले भने ब्याकग्राउन्डका हुनुहुन्छ उहाँहरूलाई 10,000, 20,000 दिए पनि के नै हुन्छ अनि पीडकले त त्यो त सजिलै गर्ने भयो होइन जीवन जेलमा बिताउनुभन्दा त त्यसलाई लाख रुपियाँ दिने के गाह्रो भएर होइन मिडिएटर दुनियाँ निस्किन्छन् अनि कति अभिभावक त्यो तरिकाले जान्छ कति अभिभावक चाहिँ अब इज्जत गइहाल्यो इज्जत जान्छ के गर्नु बरु लुकाएर राखौँ परिवारको केस छ आफन्तको केस छ भने त्यो सोसियल प्रेसर फ्यामिली प्रेसरले गर्दा उनीहरूले होस्टाइल गराउँछ त्यसैले होस्टाइल हुने चान्स प्रहरीहरूबाट जुन केसहरू चाहिँ परिवारलाई पठाइन्छ त्यो चाहिँ एकदमै धेरै रेप केसमा माइनरको केसमा त त्यो त 100% चाहिँ परिवारमा गइसकेपछि 100 त नभनौँ अलमोस्ट 70-80% चाहिँ होस्टाइलै हुन्छ 90% हुन्छ त्यो रेकर्ड हामीसँग रिसर्चको छैन तर मेरो अनुभवले चाहिँ त्यो देखाउँछ
1: हजुर
2: त्यसैले परिवार पठाउने होइन संरक्षणमा पठाउनुपर्छ संरक्षण राम्रो दिनुपर्छ परिवारलाई काउन्सिलिङ गर्नुपर्छ र भोलि फर्केर जाने ठाउँ चाहिँ राख्नुपर्छ जाने त परिवार समाजमै हो होइन त्यो ठाउँ पनि राख्नुपर्छ अहिले केसहरू चाहिँ होस्टाइल हुन दिनु हुँदैन किनभने होस्टाइल हुने बित्तिकै त्यो चाहिँ एउटा पुरुष मानसिकतामा होइन इकोनोमिक स्ट्याटस राम्रो भएको मानसिकतामा सोसियल स्ट्याटस राम्रो भएको मानसिकतामा चाहिँ यो केही होइन भनेर फेरि पनि त्यो एउटा पैसाले किन्ने मूल्य स्थापित हुन्छ
1: हजुर अहिले पछिल्लो समयमा चाहिँ यो हिंसाको अवस्था चाहिँ नेपालको हिसाबले कस्तो देखिन्छ
2: अब थाहा छैन यो बढ्या हो कि बाहिर हो त्यो रिसर्च नभएको विषय मैले भन्न मिल्दैन तर अत्याधिक बढ्दो अवस्थामा देखिन्छ
1: हजुर यो चाहिँ तपाईँले भने जस्तै बढेको अथवा
2: बाहिर आएको त्यो प्रश्न छ होइन

0: ठूलो समृद्ध चाहिँ कसलाई कल्पना गर्न सकिन्छ एउटा छोरीले होइन आमाको भन्दा गतिलो माया ममता र बाउ दाजुको भन्दा गतिलो सुरक्षा त संसारमा कुनै कल्पनै गर्न सकिँदैन नि अनि त्यही दाई बाउ बलात्कारी छ अनि त्यसलाई जोगाउन त्यही आमा आउँछिन् आफ्नै आमा अहिले हामीसँग एउटा केस त प्रहरीले पठाएको दाईले बलात्कार गर्यो अब संयोगले बाउ दुइटा रहेछ अनि त्यसपछि केस बाहिर आयो संरक्षणमा नानी गयो अनि आमाले पहिला चाहिँ आमाले गएर प्रहरीमा उजुरी दिनुभयो अनि मलाई आएर अनि प्रहरीले नै हामीलाई ल्याएको हामीले पहिला थाहा पाएर ऊ गरेको केस होइन अनि मलाई त प्रहरीले के गरेर ऊ गराएछ मैले त उजुरी नै ल्याएन भन्नुहुन्छ क्या जब आफैले लिएर आउनु भएको छ अनि बुढाबुढीको कुरा के भएछ तेरो छोरी चाहिँ पढ्ने ठाउँमा पठाइस् मेरो छोरो चाहिँ तैँले जेल हालिसके उसको त अर्को सुरमा त्यस्तो के अरे ऊ उसको ऊ भयो होइन बाउ
1: छोरी अर्को बाउको भयो होइन
0: हजुर छोरा
1: बाउ बाउ चाहिँ
0: बाउ चाहिँ फरक भयो आमा चाहिँ एउटै भयो बाउ चाहिँ फरक भयो एउटा बाउसँगको छोरो लिएर के अरे छोरो ऊ के अरे त्यो छोरी चाहिँ अर्कोसँग पाइन् छोरो चाहिँ एउटा बाउसँग पाइन् अनि उसले चाहिँ त्यो टर्चर दियो अनि निकालिदेऊ कि निकालिदेऊ भन्छन् क्या मलाई अब मैले निकालिदेऊ होइन त्यो त कानुनले निकाल्ने हो होइन अनि मैले त्यो बुझाउँदाखेरि एकदम गाह्रो छ त्यो अवस्था हेर्दा आमालाई गाडी भाडा दिएर पठाउनुपर्छ एक छाक होटेलमा बसेर खाने हैसियत नै छैन कति केसहरू छ अर्को तपाईँको यो मापदण्डका कुरा गर्छौँ उसका कुरा गर्छौँ अब आमा र बच्चा आएको हुन्छ अनि आमा त जाने ठाउँमै केही छैन प्रहरी कहाँ केस गर्दा गर्दा गर्दा बेलुका 7-8 बज्छ होइन अब तपाईँ ओसिएमसी सबै गर्नु पर्यो त्यो प्रक्रिया त उहाँहरूले पुरा गर्नु पर्यो परमार्थ जुटाउनु पर्यो अनि त्यो सबै गरिसकेपछि अनि अब आमा नि जाने ठाउँ छैन अनि कहाँ जाने अनि लौ न आमा पनि राखिदिनुहोस् एक रातलाई भए पनि भनेर पठाउनुहुन्छ क्या त्यो अवस्थाको फ्यामिलीहरूमा यो केसहरू अत्याधिक बढ्दो छ अनि मिडल क्लास फ्यामिलीहरूको बाहिर आउँदैन अझै पनि एकदम थोरै मात्रै बाहिर आउँछ मिडल क्लास फ्यामिलीमा नि यो ठुलो समस्या छ आमाहरूलाई थाहै छैन मेरो बच्चा कहाँ गएको छ पोखरामा गएर काम गरिरहेछ भन्छ के काम गरिरहेछ कसरी काम गरिरहेछ त्यो थाहै छैन अस्ति मैले एउटा यो तनहुँको हाम्रो लिसिङको दिदीबहिनीहरूलाई एउटा ट्रेनिङ चलाएको थियौँ हामीले कोपिलामा 30-35 दिदीबहिनी हुनुहुन्थ्यो अनि मैले सो उहाँहरू एकल महिलाहरू अधिकार छ अनि सबैलाई सोधेँ छोरीहरू कत्रो छ के छ अनि छोरीहरू कहाँ काम गर्छ थाहा छ थाहा छैन काम गरिरहेछ भन्छ कहाँ काम गर्छ थाहा छैन के काम गर्छ थाहा छैन आमाहरूलाई पनि थाहा छैन बाउहरूलाई पनि थाहा छैन अनि चट्टो लुगा लगाएर अलिकति 2-4 हजार खल्ती हालेर यत्रो यत्रो हिलजुत्ता लगाएर मात्रै उकालो हिँड्न जान्दिनँ भनेर गइदिएपछि के नै गरे हुन्छ त्यो कल्चर अहिले पनि छ अस्ति म अफिसबाट घर जाँदै थिएँ एउटा कर्नरमा 2 नानीहरू चाहिँ यसरी छाताले ढाकेर तानिरहेको अनि ठ्याक्क मोटरसाइकल रोक्नु आयो मेरो स्टाफलाई अनि यसरी है नानी के भनेको तनाउको नानीहरू अनि सभा तर एकछिन सम्झाएँ रुन थाल्यो तेरो आमालाई कस्तो हुन्छ होला मैले सायद अलिकति इमोसनल कुरा गरेँ तिमीहरू यसरी काम गर्न मैले यस्तै स्टोरीहरू बताएँ काम गर्न आयो आमाहरूले काम गर्न आएछ भने त तिमीहरूको आमा पढेको छैन मैले तेरो अनुहार हेर्दा थाहा पाएँ त्यसरी चाहिँ अलिकति कुरा गरेको अनि भल रुन थाल्थे अब त्यो नानीहरूलाई त्यो यो कहाँ जाने के गर्ने अनि हाम्रो संरचना असाध्यै संरक्षणकारी भएन कि अन्डर 18 त अन्डर 18 हो नि त तिनीहरूको त एजै रमाउने उफ्रिने छुने चल्ने जिस्किने एजै त्यही हो नि त्यो एजमा चाहिँ हामीले हो नि प्रोटेक्सन गर्ने त त्यो प्रोटेक्टिभ मेकानिजमै भएन
1: यो हुनुको कारण चाहिँ के हो एउटा समय थियो त्यहाँ संरक्षण संयुक्त परिवार थियो होइन ती क्रियाकलाप त सबै हुन्थे र पनि त्यहाँ प्रेम पनि थियो डर पनि थियो भर पनि थियो कि तर त्यो हराउँदै गएको अहिले पछिल्लो समय
0: 2-3 कुरा भयो एउटा सोसियल कल्चर हाम्रो एउटा नर्म्स भ्यालुहरू मान्छेले पढ्नै पाएन होइन दोस्रो कुरो भनेको चाहिँ तपाईँको हाम्रो सोसियल संरचनाहरू चेन्ज भयो हामी अब कहाँबाट भने नि पोखरा आइसकेपछि कसले के देख्छ र होइन मलाई आफैलाई पनि डराउनु पर्ने कोही पनि कसैले देख्छै भनेर डराउनु पर्ने भएन अनि मलाई वाच गरेर मेरो के गरेको भन्ने पनि भएन मलाई बिगार्ने मान्छे मात्रै मेरो नजरमा आउने भयो कि मैले धेरै छोरीहरूलाई भन्छु कि त्यो मेकअप गरेर हिँड्दाखेरि तिमीहरूको बाहिरको मेकअप देख्ने गलत नजरियाहरू हुन्छन् भित्रको मेकअप देख्ने असल नजरियाहरू हुन्छन् त्यो ज्ञान गुण बुद्धि विवेकले भनी पूर्ण भयो भने थोरै मान्छेको आँखा पर्छ यो राम्रो रहेछ भनेर राम्रो ठाउँमा लान्छन् बाहिर सिँगारिएर हिँड्यो भने त सजिलै जम्मैकै नजर पर्छ त्यसपछि चाहिँ नि गलत मान्छेका नजरले तिमीलाई धेरै चाँडै तान्छ।

0: भनेपछि त्यो गलत नजरियाहरू चाहिँ हाम्रो समाजमा मेकअप गर्नु गलत भनेको होइन कि, तर उसको मेकअपलाई चाहिँ उसले गलत नजरियाबाट प्रयोग गरिदिन्छ, त्यसैले त्यो गलत नजरियाहरूलाई नियन्त्रण गर्ने मेकानिजम चाहिँ डर भएन।
1: हजुर, यो यौन हिंसापछि सबभन्दा धेरै पीडितले भोगेको समस्या चाहिँ के हुँदो रहेछ?
0: त्यहाँ दुई तिनवटा छ, एउटा चाहिँ केस लड्ने समस्या छ होइन, मैले भने नि त एउटा केस तीन वर्ष चार वर्षसम्म फैसला हुँदैन होइन, एउटा केस तीन चार वर्ष फैसला नभएपछि त्यो टेन्सनमा कसरी जाने होइन। अब मैले भने त्यस्ता परिवारका नानीहरू आउँछन् अनि त्यो परिवारले सहयोग गर्नै सक्दैन, अनि त्यसपछि बल्ल बल्ल बल्ल फैसला भयो भने क्षतिपूर्ति लिनै सक्दैन होइन, अनि त्यसपछि केस यस्तो भइसक्यो भनेपछि समाजमा गएर पुनर्स्थापना हुने सम्भावना एकदमै कम हुन्छ। मेरो थुप्रै छोरीहरू छ, मैले इन्डिपेन्डेन्ट लिभिङमा पठाउनु परेको छ, यहीँ बोकेर बसेर यहाँ काम गर, त्यहाँ काम गर, उहाँ काम गर, अहिले बिहान पनि आउँदा आउँदै एउटीले गाली गरेर आएको, तपाईँसँग केटा आइपुग्दाखेरि हिजो ढिला आइदिएछ, अब लेफ्ट साइडमा काममा पठाएछ, ढिला आउने बित्तिकै त्यहाँ के भयो भनेर शङ्काको दृष्टिकोणले हेर्नुपर्ने छ। यदि त्यो कार्यस्थल सुरक्षित भइदिएको भए होइन, कार्यस्थल सुरक्षित हुनु पर्यो नि त, तपाईँ डान्स बारमा जाऊ, रोदीमा जाऊ होइन, तिमी जहाँसुकै जाऊ, त्यो ठाउँ सुरक्षित भयो भने त मनोरञ्जन त मनोरञ्जन हो नि त, मलाई पनि त रड हुन्छ एकछिन गएर गीत सुन्न, गजल सुन्न, त्यो ठाउँमा गजल गाउने नानीहरू बाबुहरू त राम्रो मान्छे हो नि त, अर्कालाई मन खुसी बनाउने केही टिप्स दिइरहेछ उसले, वातावरण दिइरहेछ, तर त्यहीँनिर त्यो गलत नजरियाले समाउँछ अनि त्यो चाहिँ लड्न सक्ने हुँदैन। एउटा कार्यस्थल सुरक्षित छैन, केस लड्न असाध्यै धेरै लामो समय लाग्छ, ऊ चाहिँ होस्टाइल हुने चान्सेसहरू धेरै हुन्छ, अनि फैसला भएपछि क्षतिपूर्ति पाउँदैन, परिवार पुनर्स्थापना हुन सक्ने वातावरणहरू छैन, अनि त्यो केस लडिरहँदाखेरि त्यो इन्टरभ्यू कतै ठाउँमा दिने भन्ने सीमै छैन क्या, प्रहरी कहाँ जाऊ त्यही कथा भन, ओजिएमसीमा जाऊ त्यही कथा भन, हामी जस्ता सङ्घ संस्थामा जाऊ त्यही कथा भन, अदालतमा जाऊ त्यही कथा भन, अनि कतिचोटि त्यसले चाहिँ रियल पीडितलाई त कति गाह्रो हुन्छ भन्नु न। मैले भने नि त्यो एसेप्ट गरिसकेलाई चाहिँ फारेर भन्दैला, तर एसेप्ट नगरेर मलाई हिंसा भयो, मलाई बलात्कार भयो, ममाथि अन्याय भयो भन्नेलाई त त्यो व्यक्त गर्न कति कति गाह्रो हुन्छ, अनि त्यसले साइकोलोजिकल प्रब्लमहरू नि
1: भनेपछि त न्याय पाउने सम्भावना त एकदम न्यून।
0: अब न्यूनै भन्दा चाहिँ अब अहिले न्यायालयले धेरै काम पनि गरिरहेछ, त्यो केसहरू पनि गरिरहेछ, काम हुँदै नभएको पनि म भन्दिनँ, तर जति छिटो छरितो रूपमा हुनुपर्ने हो त्यो चाहिँ भइरहेको छैन। मैले पटक पटक भन्छु, तपाईँ म पीडित हो भने मसँग एउटा वकपत्र लिइसकेपछि के अरे एकचोटि मसँग तपाईँको जाहेरी दिने बेलामा जति कथाहरू भन्छ त्यसको रेकर्ड सिस्टम के सिस्टम हो त्यसलाई राखेर त्यसलाई नै प्रमाणको रूपमा अदालतमा पेश गरेर चाहिँ ऊ गर्यो भने चाहिँ त्यो नानीले पीडा भोग्नु पर्दैन। एकचोटि घटना घट्यो त्यो बिस्तारै बिर्सिन उसलाई सजिलो हुन्छ नि, दुई वर्ष तिन वर्षसम्म त्यही कथा हालेर हिँडिरहन, तिन महिना चार महिना अब प्रहरी कहाँ गयो, चौबिस पच्चिस दिन पीडक त्यहीँ हुन्छ, त्यहाँबाट अदालत गयो, त्यसपछि अर्को कहाँ गयो, ओहो यति टेन्सन हुन्छ नि, हामीलाई नै पीडा हुन्छ कि तिनीहरू कथा सुन्दा सुन्दा।
1: पक्कै पनि धेरै गाह्रो छ। अहिले जस्तै नेपालको कानुनहरू यो हिंसा नियन्त्रण गर्न लाग्ने पनि कतिको प्रभावकारी देखिन्छ?
0: कानुन सबै प्रभावकारी हुन्छन्, कार्यान्वयनको पछि महत्त्वपूर्ण हो। अब कानुनभित्र चाहिँ अघि मैले भने जस्तो दुईवटा कुरा चाहिँ डरो छैन क्या, दुईवटा मैले कुरा के भन्दा एउटा चाहिँ पहिचानको कुरो हो, एउटा जहाँ जन्मियो त्यहीँ पहिचान हुनु पर्यो, त्यहाँ बाबुआमा होस् या नहोस् होइन, त्यो त छ नि त, हाम्रा सन्तान युरोप अमेरिकामा गएर त्यहाँ जन्मेर त्यहाँको पहिचान पाउँछन् भने ल मानौ त्यसको बाउ इन्डियनै होला, त्यसको बाउ युरोपियन नै होला, तर आमा यहीँको हो भने त त्यसलाई कुन तरिकाको पहिचान दिने हो, त्यो पहिचान उतिबेरै हुनु पर्यो नि, तेरो बाउ बजेर लियो भनेर कुरा आइराख्दैन, बाउ हुनेले त कुनै तपाईँ तपाईँको श्रीमानको नाम नराखी बच्चाको जन्मदाता गराउनुहुन्छ थोरै, म गराउँछु गराउँदैन नि त, दुईजनाको सम्बन्ध राम्रो भएको ठाउँ त त्यहाँ त प्रश्नै आउँदैन नि, जहाँनिर समस्या छ त्यो ठाउँलाई त पहिचान दिनु पर्यो नि। पहिलो कुरो चाहिँ पहिचान चाहिँ जहाँ जन्मियो त्यहीँ हुनु पर्यो, त्यो भूगोल हो अथवा त्यो वंश हो, बाबुआमा वंश छ भने वंशबाट हुनु पर्यो, होइन भने भूगोलबाट हुनु पर्यो, यो कुरो चाहिँ नेपाल सरकारको जिम्मेवार कर्मचारीहरूले अहिलेसम्म बुझेर बोल्नुहुन्न। एउटा एउटा वर्गले बाहिर बाहिर बोल्ने चाहिँ संविधानले सबै त्यहाँ छ भनेर बोलिदिनुहुन्छ, जब प्रक्रियामा जान्छ त्यो हुँदैन। दोस्रो कुरो भनेको वंशजको आधारमा छोरीहरूले अंशको अधिकार पाउनु पर्यो, तपाईँहरू जस्तो पत्रकारले अहिले डरसँग उठाउने सवाल भनेको मालपोत कार्यालयमा अंश बन्द गर्न जाँदाखेरि मालपोत अधिकृतले छोरा कति छन् बुढी छ कि छैन, बुढो छ कि छैन भनेर सोध्ने होइन। मालपोत अधिकृतले बुढा बुढी कुन गा छ कि छैन, सन्तान कति छन् भनेर सोध्नु पर्यो। कति सन्तान छन् भनेपछि त्यहाँ अपाङ्गता होला, त्यहाँ एलजिबिटिक्यूआई होला, होइन, त्यहाँ चाहिँ छोरी होला, सबलाई त जति छ त्यति भाग लगाइदियो भने त मलाई त्यहाँ रुँदै हिँड्नु परेको अवस्थामा, मेरो लोग्नेले छोडेको अवस्थामा कस्तो संस्कार छ? बिहा गरेको लोग्नेसँग दुई रात बिताएको छैन, त्यसको तीन पुस्तेको सम्पत्ति खोजेर अंश बाँक्छौँ हामी, होइन? हामी जन्मेर 25-30 वर्ष बिताएको घरको चाहिँ सरलको छोडेर जानु पर्ने त्यो कहीँ हुन्छ? त्यो न्यायोचित हो? त्यसैले वंश र अंश जहाँ जन्मियो त्यहीँ नै हुनु पर्यो। त्यो चाहिँ एकदमै गौरवसँग, त्यो वंश चाहिँ परिवार भेटे परिवार तैको वंश, परिवार छैन भने परिवार नभएको वंश,
1: हजुर,
0: कुन छ त्यो अनुसार चाहिँ उसको पहिचानको अधिकार चाहिँ छिन्न पाइएन। अब अर्को कुरो भनेको मैले तपाईँलाई अंशको कुरा किन गरिरहेको छु भने यहाँ अहिले हामीसँग एउटा केस छ, यस्तो उच्च घरानियाको छोरी उनी, तपाईँलाई मैले नाम लिइदियो भने तपाईँ फ्ल्याट हुनुहुन्छ। अब मान्छे त हो नि, तपाईँले महिला हो नि त, बिहा गरेको अहिले 5-7 वर्ष भयो, होइन, श्रीरामसँग कहिले चित्त बुझ्यो होला, कहिले बुझेन होला, के होला, एउटा लाइफ थियो। ती नानीको श्रीमान बाहिर भएको बेलामा 17 वर्ष, बिहा गरेको 17 वर्ष पछाडि कोही मान्छेसँग सम्पर्क भयो, नानीको भनाइमा उनी बलात्कारमा परिन्। अब समाजले भन्ने भनेको 17 वर्ष बिहा गरेर भएको छोरै 16 वर्षको छोरो भएको महिलालाई बलात्कार गर्यो भनेर कसले पत्याउने भन्ने हामीले भन्ने त त्यही हो नि त, त्यो हामीले त्यो बुझ्दैनौँ नि। बलात्कार भएको थियो भने उति बेर किन भनिन, उति बेर किन बच्चा फालिन, हाम्रा प्रश्न त त्यही हुन्छ। उनी गर्भवती भइन्, उनले कसैलाई भन्ने वातावरण, उनको भनाइमा मेरो कुरा सुन्ने मान्छे थिएन भन्छ नि, अब होला उनले भन्न चाहिनन् भनिनन्, जे भयो भयो, उनको बच्चा जन्मियो, होइन? अब बच्चा जन्मिनुभन्दा पहिला 7-8 महिना अगाडि हामी कहाँ आइनुहुने। अब 17 वर्ष बसेको घरमा बिहा हुँदा पनि उनी 18-19 वर्षकै थिइन्, त्यो माइतीमा पनि उनले लगानी गरिन्, त्यसपछि बिहा भएर गइन्, 17 वर्ष घरमा बिताइन्, त्यहाँ पनि उनले लगानी गरिन् नि त, जे गरिन् गरिन्, सोसाइटी पाइन्, दुध खुवाइन्, हुर्काइन्, होइन, दिसा पिसाब फाङ्गा धोइन्, कुनै दिन छाडा होइन होला मानव यसिनको लागि, तर उनले त्यो भूमिका त निर्वाह गरिन् नि। अनि आज 17 वर्ष पछाडि उनी त्यो घरबाट केही पनि नपाएर निस्कनु पर्ने अवस्था यो हुन्छ? अनि अदालत न्यायालयले यही कुरो मैले एकजना सरकारी अधिकारीसँग झगडा गरेँ कि, झगडै भयो, उनी भन्छन् त्यही महिला त्यस्तो होला, यौनको त्यस्तो भयो त, मैले त्यस्तो त होइन, त्यो जगानी पो त्यस्तो भयो त, उसले 17 वर्ष गरेको लगानी त त्यस्तो होइन नि त, त्यही महिला त्यस्तो भन्दा उसले पाउने अधिकारबाट छिन्न पाइन्छ भन्नुहोस् त, त्यो चाहिँ सरकार बोल्नु पर्यो के। त्यसैले यो सवालहरू राज्यले जबसम्म महिलाहरूलाई समान रूपमा सम्बोधन गर्दैन, वंश अंश होइन, अनि त्यसपछि तपाईँको चाहिँ परिश्रम, 17 वर्षको त अर्को नदिने दिनको ज्याला त दिनु पर्यो नि त, त्यसको छोछरी हुर्काएको ज्याला चाहिएन, छोछरी मेरो भन्दा उसले लिएर जाने, हाम्रो पाठेघरबाट झरेको सन्तान चाहिँ उसले मेरो भन्दा लिएर जाने, अनि हामीलाई चाहिँ 17 वर्षभन्दा सन्तान उसैको हुर्काएको ज्याला चाहिएन त, कि सन्तान दिनु पर्यो, जसरी पाले पनि पाल्थ्यो, तैँले पाकी होस् भनेर छोडिदिनु पर्यो, मागेर पाले पनि पाल्छन्, चोरेर पाले पनि पाल्छन्, हामी जस्ता संस्थाको सहयोग लिएर पाले पनि पाल्छन्, कि सन्तान दिनु पर्यो कि भनेदेखि चाहिँ ज्याला दिनु पर्यो नि त, अनि केही नदिएर पुरुषलाई चाहिँ छुट, ऊ चाहिँ ठिक, त्यो महिला चाहिँ एक दिन कुन दिन कोसँग सुत्यो अरे भनेर, चाहेर सुतिन् नचाहेर सुतिन्, परिस्थितिले पार्यो, बाध्यताले पार्यो, भन्न सकिँदैन, डराइन् अथवा म पाउँछु भनेर आँट गरेर बसिन्, उनै जानु, तर न्याय त न्याय हो नि त, भनेपछि यो कुराहरू चाहिँ राज्यले सम्बोधन गर्नुपर्छ,
1: भनेपछि त अनुसन्धान र अदालत प्रक्रियामा पनि सुधार गर्नुपर्ने धेरै कुराहरू छ। त्यो के लाएर भन्ने हो भने
0: छ महिना जान्छ म कति कुरा गर्छु। अब यहाँ अर्को एउटा नानी छ, मुकुलको मान्छे यहाँको मान्छेले लिएर आएर काममा लाउँछु भनेर लिएर आएर बलात्कार गरेर त्यसपछि एकचोटि होइन पटक पटक बलात्कार गरेर यसको त्यो भाषा नि, तपाईँ त्यो बहिनीलाई बोलाएर इन्टरभ्यू लिइदिनुहोस् न, म बोलाएर लाउँछु क्या तपाईँलाई, भाषा पनि उनको पुरै मुकुको छ। मैले अहिले लगभग असोजदेखि अहिलेसम्म उनी मसँग छिन्, अहिले मैले भाषा बुझ्दिनँ, अनि त्यहाँबाट उनलाई चाहिँ उसले कथा भन्यो जम्मै भन्यो, त्यो मान्छेले भुलाउँदै भुलाउँदै भुलाउँदै लोग्ने स्वास्नी लागेर त्यो केटा मान्छेको, त्यो लोग्नेले बलात्कार गरे, हामी महिलाहरू त्यस्तै छौँ नि त, फेरि लोग्नेले बलात्कार गरेर चाहिँ जोगाउन जान्छ, मलाई बलात्कार भएको कथाहरू त्यस्तो हुन्छ होइन, घरमा घाटको बनाएर फालिन्छ, उसले बलात्कार गरेको पुरुष भाइले जोगाउँछ, अनि श्रीमती दुईटा भएर तिमी नै हाम्रो श्रीमती भयो भनेर राखी राखी फकाई फुल्याई जिस्काई के गरी कसैसँग भेट्न नदी थर्काई गरेर राखेर त्यही नानीले भन्छन् कथासम्मै, अनि दुई वर्ष के अरे तीन वर्ष पछाडि अनि श्रीमतीले गएर चाहिँ बहुविवाहको मुद्दा हालेर अनि फेरि श्रीमतीले बहुविवाहको मुद्दा झिकेर लोग्ने लिएर आएर अनि अदालतबाट चाहिँ अलपत्र बनाएर घर लाने भाडा छैन केही छैन बिचरा, फेरि त्यो चौध वर्षमा छोरो जन्माएर सिङ्गो जिन्दगी एक्लै बिताएकी 43-44 वर्षकी महिला छन् क्या, भनेपछि तपाईँको जीवन छैन क्या, मेरो जीवन छैन क्या, कोहीसँग एकचोटि यौनसँग जोडिने बित्तिकै म माटोमा गएँ क्या, बिना अहिले चित्याएर हुँदैन, अहिले पनि म सुरक्षित छैन, तपाईँ सुरक्षित हुनुहुन्न, जवानै हुनुहुन्छ नि, त्यसैले हाम्रो अधिकारको लागि तपाईँ हामी सबै बोल्नुपर्ने छ क्या।
1: हजुर, अहिले तत्काल गरिहाल्नुपर्ने काम चाहिँ के देखिन्छ?
0: त्यो त मैले तत्काल गर्नुपर्ने काम भनेको चाहिँ एउटा चाहिँ वंश र अंशको लागि राज्यले एकदम डरसँग आवाज उठाउनुपर्छ, दोस्रो भनेको पैतृक सम्पत्ति सँगसँगै विवाहित श्रीमानसँग हामी कति वर्ष बितायौँ त्यो अनुसारमा हाम्रो सम्पत्ति, म फेरि त्यो श्रीमानको केटा मान्छेको बाउ बाजेको सम्पत्तिमा महिलाको अधिकार हुनुपर्छ म भन्दिनँ क्या, तर उनीहरू जोडिएपछि जोडिएको सम्पत्तिमा त अधिकार हुनु पर्यो नि, त्यहाँ चाहिँ बराबरीको हक स्थापित हुनुपर्छ, अनि त्यसै गरी यस्ता छोरीहरूको केसहरू चाहिँ एकदमै छिटो भनौँ न मैले भने प्रहरीसँग एक बातमा कुराकानी गरेर उसले स्टोरी बताइसकेपछि पटक पटक त्यसलाई चाहिँ दोहोऱ्याएर कुरा गरिनु हुँदैन। अर्को भनेको तपाईँ जो रेप केसहरू छ माइनरको केसहरूमा परिवारमा नपठाइपर्न केसको सबै प्रक्रिया पूरा गरेर बकपत्र भइसकेपछि मात्रै परिवारमा पठाउने वातावरण बनाउनुपर्छ, यस्ता थुप्रै कुराहरू छन्, अनि उनीहरूको मनोसामाजिक स्वास्थ्यको लागि एकदमै धेरै काउन्सिलिङ र सपोर्ट सिस्टमहरू तयार गर्नुपर्छ, उनीहरूको शिक्षामा, उनीहरूको स्वास्थ्यमा, उनीहरूको खानपानमा, उनीहरूको संरक्षणमा चाहिँ एउटा संरचना चाहिँ राम्रोसँग दह्रो बनाएर राख्नुपर्छ भन्ने मलाई लाग्छ।
1: हजुर, पहिला पहिलामा यस्ता एक्जाम्पलहरू तपाईँले देखिराख्नु भएको, भोगिराख्नु भएको, त्यसैसँग लडिराख्नु भएको व्यक्तित्व, त्यस कारणले पनि हामीले कार्यक्रम गर्दाखेरि कार्यक्रममा छलफल गर्दाखेरि एकातिर यो गर्छु भन्छु मैले, एक्जाम्पलहरू आउँछन् झन् इन्ट्रेस्टिङ हुन्छ कि, यस्तो छ यस्तो छ भन्दा त्यो केसले अझ बढी बोल्छ नि त, हामीले सैद्धान्तिक भाषा भन्दा काम छैन, यो लामो समयदेखिको त्यो अनुभवले पनि हो, र त्यस्ता केसहरू ह्यान्डल गरिरहँदाखेरि अझ एउटाले अर्को सिकाइरहेको हुन्छ नि त होइन। हामी कार्यक्रमको अन्त्यमा छौँ, यो त एकदम घन्टौँ एउटा टेबल टकै गर्ने, अन्य व्यक्तिहरू सम्बन्धित निकायहरू पनि राखेर
0: गर्नुपर्छ हजुरहरूले, अनि हजुरहरूले एउटा अर्को के नै गर्नुपर्ने छ भनेदेखि अलिकति न्यायकर्मीहरूलाई पनि तपाईँहरूले इन्टरभ्यूमा ल्याउन जरुरी छ क्या, न्यायकर्मीहरू म के भन्छु भने तपाईँ अंशको के अरे तपाईँ जग्गाको कुरा गरिराख्नु भएको छैन, तपाईँ ठेकापट्टाको कुरा गरिराख्नु भएको छैन, तपाईँ यो राजनैतिक सवाल सामाजिक सवाल र राष्ट्रिय सवाल सबैको एउटै हुनुपर्छ क्या, मैले जे कुरा गरिरहेको छु त्यो विशुद्ध सामाजिक सवाल हो, मैले भने नि एकदमै पदमा पुगेका मन्त्री स्तरका परिवारका छोरीहरू पनि सडकमा आएका छन् होइन, तपाईँको चाहिँ एकदमै गए गुज्रेको बाउ आमाले बाउ दिनदिनै फेर्ने खालको परिवारको पनि अथवा बाउले आमा दिनदिनै फेर्ने परिवारको पनि आएका छन्, भनेपछि त्यो त्यहाँ विभेद छैन नि त, तपाईँको घरमा विभेद होला ठुला घर र साना घर, तर भावनामा त हामी सबैको समस्या त हाम्रो पाठ्य घर रहेछ नि त, हाम्रो पाठ्य घर भएको कारणले यो सृष्टि चलेको छ, अनि हाम्रो यही पाठ्य घरको कारणले हामी सडकमा संस्थाको संरक्षणमा जान बाध्य छौँ, र हाम्रा 20 वर्षका कमाई छोडेर मेरो केही छैन हजुर भनेर चाहिँ आर्काले दिएको एक कप चिया खान पर्ने बाध्यतामा हामी महिला कहिलेसम्म बस्ने, त्यसको लागि चाहिँ सबै एकजुट भएर लड्नुपर्छ, यो विशुद्ध सामाजिक सवाल हो, कुनै राजनैतिक पार्टीमा जानुहोस् सबै पार्टीका मान्छेहरू छन् मेरोमा।
1: हामी कार्यक्रमको अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: अनि केही छैन, मैले भनिहालेँ तपाईँ सामाजिक सवालमा सबै एक भएर लागौँ, छोरा छोरी 18 वर्ष मुनिका जसरी हुन्छ जोगाउँ, फेरि मेरो कुरा लामा हुन्छ, छोरी मात्रै असुरक्षित छैनन् छोराहरू असुरक्षित छन्, किनभने तपाईँको छोराले एउटा छोरीलाई छोएर त्यो केस बाहिर आउने बित्तिकै त तपाईँको छोरो त बलात्कारीमा जेल जान्छ नि त, त्यो बलात्कारी तपाईँ उसमा जानु तपाईँ चाहिँ नि अदालतहरूमा जानु तपाईँ चाहिँ नि गएर चाहिँ यो कारागारमा जानुहोस् मोर देन 60% चाहिँ जबरजस्ती करेन्टका केसहरू छन् भनेपछि हाम्रो छोरालाई पनि त जोगाउनु पर्यो हाम्रो श्रीमानलाई पनि त जोगाउनु पर्यो म श्रीमतीलाई माया गर्छु भने मेरो श्रीमतीलाई चाहिँ मैले रोग लिएर जानुहुन्न एकछिनको लोभ मोह राल सुहाउँदाखेरि भनेर मेरो खल्तीमा 2000-4000 छ भनेर फाल्न जाँदाखेरि त यता श्रीमतीलाई रोग ल्याउनुहुन्न भने स्कुलिङ पनि त हुनु पर्यो नि त्यसैले यो सबैले सोचौ भन्ने म अनुरोध गर्न चाहन्छु धन्यवाद
1: धेरै धेरै धन्यवाद छ समयको लागि लामो समयदेखि यही क्षेत्रमा कार्यरत हुनुहुन्छ धेरै सामाजिक संस्थाहरू पनि छन् अहिले नेपाल सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा सञ्चालन गरिरहेको प्रदेश स्तरीय दीर्घकालीन पुनर्स्थापना केन्द्रका केन्द्र प्रमुख हुनुहुन्छ शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक हुनुहुन्छ कोपिला नेपालमा पनि आबद्ध हुनुहुन्छ यो महिलाहरूको क्षेत्रमा न्यायको क्षेत्रमा अधिकारको क्षेत्रमा लामो समयदेखिको एउटा अभियानै चलाएर यतिसम्मको परिवर्तन ल्याउनु भएको छ विनाश श्रीवासीलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौं त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् यहाँहरूको दिन शुभ रहोस् शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे।
4: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285375, 9807715947, 9857325375।
6: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
7: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
6: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642, 9860410081।
8: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा 8 रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: कोही छैन
1: बिस्तारै चलाउनुस् न दाई हतार गरेर कता पुग्नु छ र
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि
1: ट्राफिक नियमको पालना गरौ सुरक्षित यात्रा सुनिश्चित गरौ
2: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
1: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9852170014
3: मन्जु तिमी त विदेश जान लाग्यौ रे
4: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
4: खै के गर्ने भने दिदी
5: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9816062983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 9846059581
1: 9116015475
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 9846000851

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्यामा त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो। बाटो काट्दा जेब्रा

0: दुरी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धौलो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 कर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेबसर्फ ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530501589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: Studio time.
6: It's 9.

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। भैरवाको तापक्रम 41 डिग्री पुग्यो, गर्मी अझै बढ्ने, पहाड़ी भागमा वर्षा, तराईमा गर्मी बढ्ने पूर्वानुमान। सशस्त्रको हेडक्वार्टरमा आग लागे, 7 वटा सवारी साधन जलेर नष्ट, विवाद रहित समाज नै समृद्ध नेपाल निर्माणको आधार रहेको राष्ट्रपतिको शुभकामना सन्देश। कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै। र एसएससी महिला प्रिमियर कप क्रिकेटमा आज नेपाल भूटानसँग खेल्दै। अब सुनौ पूरा समाचार। पानी पर्न कम भएसँगै गर्मी वात्ते बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तल रहेको तापक्रम हिजो बढ़ेर 41 डिग्री सेल्सियससम्म पुगेको छ। हिजो सबैभन्दा बढ़ी भैरवामा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको छ। यस्तै नेपालगंजमा 39.5, जनकपुरमा 38.2, सिमारामा 38.2, धनगढ़ीमा 38.1, चन्द्रगढ़ीमा 37.9, धरानमा 36.5 र विराटनगरमा 36.1 डिग्री

0: सेल्सियस तापक्रम मापन भएको छ। यस्तै काठमाडौँमा पनि केही दिन अघि 25 डिग्रीमा झरेको तापक्रम हिजो बढ़ेर 39.3 डिग्री सेल्सियसमा पुगेको छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहित केही ठाउँमा पानी परेको थियो, तर आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा थोरै ठाउँमा त मेघगर्जन र चट्याङ क्षेत्र मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन चल्ने सम्भावना रहेको छ। काठमाडौँको स्वयंस्थित शस्त्र प्रहरी बल एपीएफ मुख्यालय हलचोक परिसरमा बुधबार राति भीषण आग लागि भएको छ। प्राथमिक जानकारी अनुसार मुख्यालय परिसरमा पार्किङ गरिराखिएको एउटा मोटरसाइकलबाट आगो शुरू भएको र त्यसले फैलिँदै सातवटा सवारी साधन क्षति पुर्याएको छ। प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा अचानक आगो देखिएपछि केही मिनटमै आगोले छेउछाउमा पार गरिएका अन्य सवारी साधनमा पनि आग लागि भएको हो। आग लागि कारण कम्तीमा सातवटा सवारी साधन पूर्ण वा आंशिक रूपमा जलेका छन्। केही सरकारी प्रायोजनका गाड़ीहरूमा समेत क्षति पुगेको छ। आगो नियन्त्रणका लागि शस्त्र प्रहरी, नेपाल प्रहरी तथा काठमाडौँ महानगरपालिकाका दमकलहरू परिचालन गरिएको थियो। सुरक्षाकर्मीको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिएको छ। घटनाबाट मानवीय क्षति नभएको प्रारम्भिक विवरण प्राप्त भएको छ। सवारी साधन तथा अन्य भौतिक संरचनामा ठूलो आर्थिक क्षति पुगेको अनुमान गरिएको छ। आग लागेको वास्तविक वर्णन, क्षतिको यकिन विवरण तथा आगो कसरी फैलियो भन्ने विषयमा अनुसन्धान शुरू गरिएको छ। घटनास्थलमा प्राविधिक टोलीले निरीक्षण गरिरहेको सुरक्षा स्रोतले जनाएको छ। यस घटनापछि मुख्यालय परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति समृद्धि र सामाजिक सद्भावका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभएको छ, यस दिवसमा मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्धन गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिबद्ध बन्न प्रेरणा प्रदान गरिएको छ। विक्रम सम्वत 2063 जेठ 21 गते नेपाल सरकारले मुलुकलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउँदै आएका छौं। राष्ट्रपति पौडेलले नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक एकबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रबोधन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक तथा सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानता, समानुपातिक समावेशिता, सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएको उल्लेख गरिएको छ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले बैठक आह्वान गरेको हो। बैठक दिउँसो 1 बजे ललितपुरको बीपी नगर स्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। सो बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि अनुरोध पनि गरिएको छ। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कार्यवाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रभाव प्रस्ताव पारित गरेको छ। युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा 4 रिपब्लिकन सांसदहरू सामेल भएपछि 215 मध्ये 208 भारी मतले यो प्रस्ताव पारित भएको हो। 4 महिनादेखि चलिरहेको इरान युद्धलाई लिएर अमेरिकी सांसदले ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको यो चौथो प्रयास हो। आलोचकहरूको भनाईमा ट्रम्प प्रशासनले कांग्रेसको स्पष्ट स्वीकृति बिना युद्ध विस्तार गर्ने प्रयास गरिरहेको छ, जुन अमेरिकी संविधानको भावना विपरीत छ। यद्यपि तल्लो सदनबाट पारित भएको यो प्रस्ताव तत्काल कानून बन्ने छैन, यसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेटको स्वीकृति आवश्यक छ। सिनेटले अनुमोदन गरे पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यस्तो अवस्थामा प्रस्तावलाई लागू गराउन दुवै सदनमा 2/3 बहुमत आवश्यक पर्नेछ। युद्ध विरामको सहमति भएको भनिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रतिआक्रमण भइरहेका छन्। खेलकुदको समाचार, मलेसियामा जारी एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपाल आज भूटानसँग खेल्दैछ। सोमडीमा रहेको नेपाल भूटान बीचको खेल नेपाली समय अनुसार आज बिहान 7:15 शुरू भएको छ। हिजोको पहिलो खेलमा कतारलाई 8 विकेटले हराउँदै नेपालले सुख शुरूआत गरेको थियो। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसिसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कतार, भूटान र हङकङ रहेका छन्। नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली क्वाली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। चारवटै क्वार्टर फाइनल खेल जेठ 27 गते हुनेछ। त्यसपछि जेठ 29 गते सेमी फाइनल खेलहरू तथा जेठ 30 गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना गरिनेछ। यस प्रतियोगिताबाट उत्कृष्ट चार टोली आउँदा महिला एसिया कपका लागि छनौट हुनेछन्। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर संग्रहको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि पटक। भैरवाको तापक्रम 41 डिग्री पुग्यो, गर्मी अझै बढ्ने, पहाड़ी भागमा वर्षा, तराईमा गर्मी बढ्ने पूर्वानुमान। सशस्त्रको हेडक्वार्टरमा आग लागि 7 वटा सवारी साधन जलेर नष्ट, विवाद र समाज नै समृद्ध नेपाल निर्माणको आधार रहेको राष्ट्रपतिको शुभकामना सन्देश। कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै र एसिसी महिला प्रिमियर कप क्रिकेटमा आज नेपाल भूटानसँग खेल्दै। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर संग्रहको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संचार बुलेटिन अहिले 6 बजे खबर संग्रह आउनेछ। हामी छौं सफलताको पाइलामा। अब केही बेर तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न लोकगीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।
1: आयो है मासू, ताजा ताजा मासू दो

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960 दोस्ती टु मिट सप।
2: नमस्कार स्वयं सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
10: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
11: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
12: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, नागढुंगा पोखरा कास्की। फोन नंबर 0161553071, 9867081234, 9705077123। व्हाट्सएप नंबर 9801177123।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुस् न, भन्नुस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: घरको लागि काठको जाल झोका अर्डर गर्ने समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
6: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 0161541984, 541985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: 상사 어디까지 잡아야 되는데 진짜 레디오
1: 스타팔다
2: 108.4 104.4 메가헐
1: 눈나만 나요.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दिप सुनचादी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560281104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179
7: लौ न नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
8: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो
9: हाम्रो वन हाम्रो धन डरलोबाट जोगाउन गरौ जतन वनमा डरलो लगाउनु कानूनी अपराध हो डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9161564475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुन्सरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
2: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको

0: 82 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: नेपाल सरकार विज्ञापन बोर्ड। Studio Time. It's

0: हेर्न सांगलो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
4: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
4: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860401081।
6: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
7: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
6: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
14: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
13: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस,
15: देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इंटरनेट र टीवी सर्विस
16: कन्ट्याक्ट 0615553050 0615589848
15: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओम जय जगदीश हरे।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
0: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहार लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
4: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98-560-22-25, 98-560-26-110। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घाडी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1254 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले त्यही लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9857214040 9857060127 र 9803214040 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: पाइन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टू मिट सप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क।
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581।
2: 98

0: उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
1: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सफलता स्टुडियो छ।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: एक युनिट रगतले तीन जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0362-98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460666042 98460410081।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छ नि बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635 98464-43853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिस, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 9807081234, 9750707123, व्हाट्सएप नम्बर 9801177123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
4: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
5: घर बनाउन लाग्ने कुरा त तपाईँ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्साङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
9: नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
11: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र खाना जोगिन्छौ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साँच्चै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिज सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिज सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547737 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050 0615589848
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
8: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
9: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार, हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ, घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: यो कता हो उसको जसको मुटु हियो फेक बैंको नाम के

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9807159947 9857325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण मावीदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-63-2, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले?
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98560-21-440, 98560-60-127 र 98038-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805121050 9821714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852110504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
2: 3 दिन भयो
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
1: आ जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
2: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
4: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
6: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एमएम ड्रिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
6: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9807881234, 9750707123, व्हाट्सएप नम्बर 9801177123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ।

0: गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
1: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
0: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
1: अनुरोध गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
0: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-55-28।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसकेको रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नुहोला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो रुखो।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581,
0: 98161-15475।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: वा, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
9: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
8: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642, 98460-41081।
10: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोइता,
11: तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भो भन त?
12: के भएन मिस,
11: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन, के भन्छ यो रेडियाले?
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 देखि हालसम्म

225 9560 2140 9560 60 127 र 9080 31 440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722151, 9845050251। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807681234, 9705077123, व्हाट्सएप नम्बर 9811771।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011186, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।

0: प्रिंटिंग छपाई संबंधी सब काम अब एक ठाम ओम प्रिंट हाउस ओम कंप्यूटर डिजाइनिंग एंड एडवर्टाइजिंग हाउस पोखरा 8 सिर्जना चोक में हमारा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसार का लागि फ्लैक्स प्रिंट 2D 3D बोर्ड तथा बैनर प्रिंट माया को चिन्ह उपहार तथा विवाह वर्तबन्ध लगायत सब खाले उत्सव तथा कार्यक्रम को कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिंट तथा फोटोकपी स्टिकर कप प्रिंट टी शर्ट प्रिंट लगायत छपाई संबंधी सब काम तुरंत संपर्क ओम प्रिंट हाउस पोखरा 8 सिर्जना चोक फोन नंबर 061-576-110 प्रोप्राइटर मनोज बास्तुला 98-560-2225 98-560-26-110
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न

0: चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ,
3: मैले नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा काष्ठ उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584-541-9585। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टील एल्युमिनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
7: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
8: मुहान वरपरका रुख नकाटौ र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि सञ्चय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98 4 62 82 999।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
2: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकियो।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर संपर्क 9816692983 9855852855 सम्झनु है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9855302325 9806535480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ। तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज चिकन

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढीन, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66-642 9860-41-081।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक थाक किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: ए श्याम भाई, त्यो पारी को बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाई, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख छु। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: सरकार ने ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लागी वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
1: कन्ट्याक्ट 0615530050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
3: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
4: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: किन आँखा मिचेको मिचे गरेको
7: हेर्न? अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाइसी क्या
7: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
7: बुझेँ।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
11: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
10: हजुर, +2 सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू,

0: यो खटारले फेरि टेन्सन दिए।
1: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
2: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा।
3: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122444584।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
8: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
9: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
8: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
9: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
8: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
10: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
11: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
12: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
13: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
14: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
13: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
14: हामी सबैको एउटै आवाज, मानव बेदबिखन मुक्त समाज।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: किन आँखा मिचेको मिचे गरेको
16: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
8: धेरै समय मोबाइल चलाएपछि क्या हो?
16: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
16: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
16: बुझे।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
17: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
18: सफलता,

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806535480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960 दोस्तीटु मिट्स।
2: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
8: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक्स साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98 60 39 063 2 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
9: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
10: होइन के भन्छ यो रेडियोले तेल लगाता कान्छ।
9: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी 1 महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
11: Oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh, oh

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कका लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
9: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: यो खटारले फेरि टेन्सन दिए।
2: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
3: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा।
4: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्नचोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97-68-66-353, 98-1-22-44-584।
5: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको ठिक 8 बजेको छ।
6: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: मन लायो
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
8: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9507-32575।
10: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, फेरि राखु जस्तो कता बनाएछ?
11: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
10: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
6: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
11: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802527014।
12: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्तीटु मिट्स।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, फङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251।
0: साथै शुभारम्भको अवसरमा निशुल्क सुगर टेस्टको व्यवस्था गरिएको छ।
3: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकैछ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला, र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
4: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 9856032717 र 9846055079।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061571430, 9850508443। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा।

0: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मलसरा तात चिकन बिरयानी हजुरकै सहर पो।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: प्रिंटिंग छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिंट हाउस। ओम कम्प्युटर डिजाइनिंग एन्ड एडभर्टाइजिंग हाउस पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 9560-2225, 9560-26110। सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811-62-9983 9855-52-855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
2: कहाँ त्यस्तो गर्न हुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855-35394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
8: टाइम चेक।
9: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 9 बजेको छ।
10: रेडियो सफलता 103.4 MHz।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

0: मै सोल्जी रे तो अझै सम्म आइपुगे
1: ए आउँदै होला नि आरे भेट्न मन लाग्छ हो
0: के कान्छी त्यो डालो यता ल्या त
1: ल
0: ए ओ सोल्जीहरू पनि आइहाले नि
2: आयो हो सोल्जी नि आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
5: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामे पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
6: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन हो।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ बर्बाद। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल जेठ महिनाको 22 गते शुक्रबार, ईस्वी सम्वत जून 5 तारीक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार अधिक ज्येष्ठ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज अधिक ज्येष्ठ कृष्ण पक्षको चतुर्थी तिथि, रातिमा 8:45 त्यसपछि षष्ठी तिथि लाग्नेछ। नक्षत्रमा उत्तर सारा रातिमा 1:31 त्यसपछि श्रवण नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा शुक्ल 6:49 पलासम्म त्यसपछि वर्म योग लाग्नेछ। करणमा बब अहोरात्र रहनेछ। आनन्दादि योगमा आज धुम्र योग रहनेछ। सूर्य वृष राशिमा चन्द्रमा मकर राशिमा रहनेछन्। आजको दिन मान 34:24 पला अर्थात 13:48 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:10 विभीषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:56 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 10:54 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 9:02 रहेको छ। आज विश्व वातावरण दिवस रहेको छ। राशिफलको शुरूमा मेष राशि। मेष राशिले व्यक्तिहरूको लागि आज तपाईँको मन अलिक संवेदनशील हुन सक्ने ग्रह गोचर रहेको छ। नयाँ विचारले तपाईँलाई उत्साहित बनाउनेछ। साथीभाइसँग भेटघाट बन्न सक्छ। काममा सहकारी आवश्यक रहेको छ। अचानक निर्णय नगर्नु राम्रो हुनेछ। खर्च बढ्ने संकेत पनि रहेको छ। परिवारसँग समय बिताउँदा तपाईँको मन हल्का हुनेछ। प्रेम सम्बन्धमा खुलेर कुरा गर्नुहोला। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्नेछ। धैर्य राख्दा राम्रो हुनेछ। आजको दिनको अन्त्यमा राम्रो समाचार तपाईँले पाउन सक्नुहुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशिका व्यक्तिहरूका लागि आज कामको जिम्मेवारी बढ्न सक्ने ग्रह गोचर रहेको छ। वरिष्ठ व्यक्तिबाट तपाईँलाई सहयोग मिल्नेछ। प्रतिष्ठा बढ्ने अवसर पनि रहेको छ। आर्थिक पक्ष बलियो हुँदै जाने देखिएको छ। सानो कुरामा चिन्ता नगर्नुहोला। परिवारको साथले तपाईँको आत्मबल बढ्नेछ। प्रेममा समझदारी आवश्यक रहेको छ। यात्रा पनि हुन सक्नेछ। स्वास्थ्य सामान्य रहनेछ। योजनाबद्ध रूपमा काम गर्नु फाइदाजनक हुनेछ। आजको साँझतिर तपाईको मन शान्त हुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिले व्यक्तिहरूका लागि आज नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनकै धन आर्जन गर्न सक्नुहुनेछ। आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आमदानी बढाउन सक्नुहुनेछ। बिछोड भएका सम्बन्धहरू पुनः सुचारू हुनेछन्। आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सक्नुहुनेछ। प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बीच पनि विश्वास बढ्नेछ। होटल रेस्टुरेन्ट तथा बोलेर गर्ने पेसा व्यवसाय फस्टाएर जान सक्ने ग्रह गोचर रहेको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशिका व्यक्तिहरूका लागि यसअघि गरिएका कामहरू आज बिग्रन सक्ने देखिएको छ। लगानी दौडधुप श्रम र प्रयत्नको उचित मूल्य नपाइने दिन पनि रहेको छ। नयाँ काममा हात हाल्न केही समय पर्खाउँदा नै राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धी समस्याले तपाईँलाई सताउन सक्छ। ध्यान दिनुहोला। लामो दूरीको यात्राको तय गर्न सकिने भए पनि यात्राका क्रममा ध्यान दिनुपर्नेछ। रूपियाँ पैसा फस्ने ग्रहयोग रहेकाले आज तपाईँको हातबाट कारोबार गर्दै नगर्नुहोला। अब पाँचौं राशि सिंह राशि। सिंह राशिले व्यक्तिहरूका लागि आज पछिसम्म फाइदा हुने व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी आमदानी सुनिश्चित गर्न सक्नुहुनेछ। आर्थिक अवस्था सुदृढ हुनाले रोकिएका कामहरू तीव्र गतिमा सञ्चालन हुनेछन्। स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न तपाई सक्नुहुनेछ। बैंक तथा वित्तीय पेसासँग सम्बन्धित कामहरूबाट आमदानी बढाउन सक्नुहुनेछ। माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवनसाथीसँगको थप सामिप्यता बढेर जाने गयोग रहेको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज पुराना समस्याहरू समाधान गरी आमदानीका स्रोत बढाउन सक्नुहुनेछ। शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने तथा पहुँच विस्तार गर्न सकिने दिन पनि रहेको छ। बुबा अथवा बुबा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ। परिवार तथा आफन्तको काममा साथ पाइने हुनाले काम गर्न सहज हुनेछ। नोकरी तथा व्यवसायिक क्षेत्रमा देखिएका चुनौतीहरूलाई चिर्दै नयाँ गन्तव्यमा पुग्न सक्नुहुनेछ। प्रेम सम्बन्धहरूलाई विवाहमा परिणत गरी घर गृहस्थी सुचारू गर्ने समय पनि आज रहेको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आज लामो समयदेखि रोकिएका कामहरू बन्नुका साथै गरिरहेको कामबाट मनग्गे आमदानी हुने दिन रहेको छ। आफन्त तथा जीवनसाथीको साथ पाइने हुनाले तपाईँको मन
2: प्रसन्न हुनेछ। समाजमा तारिफ योग्य काम गरेर नाम कमाउन सक्नुहुनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने अवस्था पनि आउनेछ। उच्च शिक्षाका लागि लामो दूरीको यात्रा हुने देखिएको छ। व्यापार तथा शेयर बजारमा लगानी गरी मनज्ञ आर्जन गर्न सक्नुहुनेछ। घरायसी सुख सुविधा भरपूर मात्रामा प्रयोग गर्न पाउने ग्रह गोचर रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुपर्दछ। अप्रिय घटना घट्न सक्ने भएकाले सचेत हुन आवश्यक छ। लामो समयदेखिको प्रेममा अविश्वास बढ्न सक्ने आजको दिन रहेको छ। पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने दिन पनि रहेको छ। आफन्त तथा दिदी बहिनीबाट विवाद सिर्जना हुनेछ। व्यापार व्यवसायमा आमदानी बढ़ाउन निकै नै समय खर्च गर्नुपर्ने अवस्था रहेको छ। खानपान तथा बाहिरी वातावरणको ख्याल गरेर अघि बढ्दा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धी समस्यामा ध्यान दिँदा निकै राम्रो हुनेछ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरेर प्रशस्त नाफा कमाउन सक्नुहुनेछ। पढाइ लेखाइमा भने जस्तै नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुशी हुनेछन्। पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर तपाईँलाई प्राप्त हुनेछ। माया प्रेममा सामिप्यता बढ़ेर जानेछ भने पति पत्नी बीचको मायाको डोरो अझै कसिलो हुनेछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा फैलाउन तपाईँ सफल हुनुहुनेछ। आज जे काम गर्दा पनि सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुन्छ।